0: दिएको छ। त्यस्तै निर्देशिकाले उम्मेद्वारको योग्यता पनि कडाईका साथ तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा 15 वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि सामान्यतया 10 वर्ष निरन्तर क्रियाशील सदस्यता हुने उल्लेख गरिएको छ। कांग्रेसमा महाधिवेशनको किचलो, गगन भन्छन् महाधिवेशनमा सहभागी हुनु, बहिष्कार गर्न देउवाको आह्वान शीर्षकमा यो खबर छापिएको छ।
1: बुधबार संघीय संसदले डिजिटल पार्लियामेन्ट्री अवधारणाको कार्यान्वयनको औपचारिक शुरूआत गर्दैछ। यस निम्ति सिंहदरबारमा बिहान 10:30 बजे औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्ट्री अवधारणा संसदमा सांसदहरूले उठाएका जनसरोकारको विषयको कार्यान्वयन अवस्था अनुगमन गर्न सकिने डिजिटल प्रणाली हो। उनका अनुसार यसले मुख्यत 7 वटा विषय सम्बोधन गर्नेछ। वेबसाइटलाई चुस्त दुरूस्त बनाउनेछ। डिजिटल गेट पासको औपचारिक कार्यान्वयन हुनेछ। सांसदहरूको विद्युतीय हाजिरी हुनेछ। संसदमा विद्युतीय मतदानको व्यवस्था गरिनेछ। यसले संसदको समय बचत हुनेछ। साथै डिजिटल प्रणाली लागू भएपछि सांसदहरूले सदनमा उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति गर्यो र कहिले सम्बोधन भयो भन्ने विषय विवरण ट्र्याक गर्न सकिनेछ। यसका लागि सांसदका अभिव्यक्ति तथा उठाइएका विषयलाई सम्बन्धित मन्त्रालय र निकायसँग जोडेर कार्यान्वयनको अवस्था अभिलेख गरिनेछ। सरकारमाथि संसदको डिजिटल लगाम शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: राष्ट्रिय वनमा राष्ट्रिय गौरवका आयोजना, उद्योग निर्माण गर्दा उपयोग हुने जग्गा बापत जग्गा नै सुद भर्ना दिनुपर्ने बाध्यता अन्त्य गर्ने गरी सरकारले वन सम्बन्धी विधेयक तयार गरेको छ। वन ऐन 2076 विभिन्न प्रावधान थप र संशोधन गर्दै तयार गरिएको विधेयकमा आयोजना र उद्योगहरूको जग्गाको सट्टा रकम दिए पुग्ने व्यवस्था गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयकमा जग्गा व्यवस्थापन, वृक्षारोपण र वन विकास कोषमा रकम मा गर्नुपर्ने प्रक्रियालाई सहज बनाउन प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक अनुसार अब उल्लेखित कामका लागि सम्बन्धित निकायले तोके अनुसारको राजस्व खातामा रकम तिरे पुग्नेछ। वन सम्बन्धी विधेयक वन क्षेत्र प्रयोग बापत जग्गा नै दिनुपर्ने बाध्यता हट्दै शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।
1: किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्र खबर लेख्छ। केही दिन अघि सड़कमा गुड़िरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितवनको भरतपुर महानगरपालिका 9 स्थित वसन्त चोकमा भदौ 26 गते बिहान भएको यस घटनामा कार धनी अमर पराजुलीको मृत्यु भयो। यसअघि पनि विद्युतीय गाड़ीमा आग लागेका घटना भइसकेका छन्। यसरी गुड़िरहेको विद्युतीय कारमा किन आगो लागिरहेको छ? यो प्रश्न विद्युतीय सवारी चालकलाई मात्रै होइन आम उपभोक्तालाई सोच्न र खोज्न बाध्य बनाइरहेको छ। भदौ 26 गते चितवनमा र साउन 5 गते किर्तिपुरमा 2 वटा कारमा आगो लाग्दा 2 जनाको ज्यान गएपछि समस्याको खोजी त हुन थालेको छ, तर के कारणले आगो लाग्यो भन्ने कुरा तथ्य सहित आइसकेको छैन। गुडिरहेको गाड़ीमा आग लागि हुनु एक अत्यन्तै जोखिमपूर्ण र आपतकालीन अवस्था मानिन्छ। विद्युतीय कारमा मुख्यत ब्याट्री, मोटर र प्लगका कारणले आगो लाग्न सक्छ। साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालले भन्नुभयो, 90% साना गाड़ीमा एसी मोटर हुन्छ। ब्याट्री, मोटर र प्लग तात्ने हुँदा तापक्रम सन्तुलनका लागि लिक्विड कूलर हुन्छ। चिसो बनाउने मेसिनले काम गरेन भने तापक्रम बढ़ेर आगो लाग्छ। हरेक गाड़ीमा आपतकालीन व्यवस्था हुन्छ, तर त्यसको प्रयोग सही ढंगले गर्न नजान्दा मान्छेको ज्यान जाने खतरा पनि हुन्छ। किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्रले छापेको खबर हो यो।
0: मुख्य पर्यटकीय सीजन शुरू हुँदै गर्दा लेहेन्दे खोलाबाट शुरू भई भुटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल कलिङ अभियान अघि बढ़ाइएको छ। रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रका तस्विर र विवरण अन्तर्राष्ट्रिय रूपमा फैलिएको सिंगो नेपाल नै प्रभावित भएको बुझाई बनेकाले त्यसलाई चिर्दै प्रभावित क्षेत्र बाहेकका प्रमुख पर्यटकीय गन्तव्यमा घुमफेर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सामान्य रहेको सन्देश दिन नेपाल पर्यटन बोर्डले सेप्टेम्बर 1 अभियान शुरू गरेको हो। चालू सिजनका 6 बुकिङ रद्द हुन नदिन र आगामी सिजनको बुकिङमा पनि असर कम गर्न निजी क्षेत्रका टूर तथा ट्राभल कम्पनीहरूले पनि यो अभियानलाई साथ दिन थालेका छन्। बाढ़ी प्रभावित सीमित क्षेत्र बाहेक नेपालको अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कूटनीतिक नियोग मार्फत पहल शुरू गरिएको छ, जसमा निजी टूर तथा ट्राभल व्यवसायको पनि साथ रहेको छ। मुख्य पर्यटकीय सृजन जोगाउन नेपाल कलिङ अभियान शीर्षकमा यो खबर छापिएको छ।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 31 गते बुधबार, सेप्टेम्बर 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व ओजोन तह बचाउ दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ीपछि मृत्यु हुनेको संख्या 1359 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड़। जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
1: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृत दिएन।
0: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्द युवाहरू। चिनीको अस्वाभाविक मूल्य बारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
1: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान र संघको सैन्य द्वन्द्वन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
0: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा। रोहित सहित यूएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही। एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढ़ीपछिको क्षतिको अपडेटको प्रसंग।
1: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1379 जनाको रसुवा भोटेकोशी बाढ़ीमा परि मृत्यु भएको छ भने 5179 जना बेपत्ता छन्। 13742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरैजसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत शव पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्।

0: विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। भारीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेलीब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः संचालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
1: यसैबीच 10 भदौको भटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, छेटो छोरा, पुहारी, कान्छो भाइ, दुई नातिनी र 3 ज्वाई बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काजक्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध आएको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्सार र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
2: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपय सँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
1: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्था, कृषि उत्पादन, पशुधन, सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो। भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइनले जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्। कृष्ण भीरबाट बुलेट, सिलिण्डर र ट्याङ्करको आवत जावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा संचालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु पुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ 4 बुलेट ग्यास सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्ण भीर पार गरेको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। यसैबीच आपूर्तिमा देखिएको केही अवरोधलाई आधार बनाएर व्यवसायीहरूले भने दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाएको गुनासो नागरिक स्तरबाट आएको छ। उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालो बजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको दावी गरेको छ। बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रति किलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रति किलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाइ छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रति किलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिल बिजक देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप र अधीनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
3: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
1: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उत्सवबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूध जन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौ।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशी तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 260 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशी तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुङ्गो लाग्न सके। आधा भन्दा धेरै हेर्न नभ्याउने नमिल्ने र विविध कारणले सरे सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंग्रिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई एक बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै संगसम्मै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया सेती नदी र माथिल्लो तादी खोलाको गरीब 73.75 मेगावाटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपाललाई बिजुली आयात गर्न 654 मेगावाटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्यात सकिएका आयोजनाको नवीकरण गरिदिन भनी व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउवा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशनमा भने साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देउवाली महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै
0: विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
11: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भर्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाजसहित निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
12: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा तरकारीको भरमा समृद्धिको सपना प्रविधिको प्रयोगले सहज कटानसँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ। तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तमदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तेर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्यांकन शुरू भएको छ। असोज भित्रै टुंगो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वत रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिश गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिने झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रुगा खोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अमूल थापाले तस्वीर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 सांसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ रासोपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि साँझ 5:46 बैठक सकिँदै गर्दा सभाहलमा 1/3 सांसद पनि मुस्किलले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एबी दुर्घटना, 4 मृत्यु, 3 गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1.90 करोड़ राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको लक्ष्यको बारेमा पनि मीन बसन्तले खबर लेख्नु भएको छ भने कृष्ण भीरबाट काठमाण्डुतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ।
1: अर्को खबर गोर्खापत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। भित्री पन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिस तीव्र भोकमरीबाट पीड़ित रहेको र 1,40,00,000 विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी संचालनमा बाधा समेत पुगेको जनाइएको छ। 5,00,000 मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्ने इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
1: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सिजन नौकार्तिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डु गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023 एकदिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी हुनुहुन्थ्यो। 2021 T20 विश्वकपमा उहाँ प्लेयर अफ सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा 20 एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेल सहित यूएका खेलाड़ी अवेद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल 1 अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अवैद र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
0: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2,000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँघरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेशा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
14: अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही 9 असपाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामा कमाई 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ। 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ।
15: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे, तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सकि यस्तो नलागेर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
14: बिहान थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ। 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ।
15: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे, तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सकि यस्तो नलागेर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
14: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
15: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
14: 4 वर्षको मलेसियाको बसाई त्यागेर

0: देश फर्किएका गोराही नौ अस्पाराकै हरपलके सिले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपलके सिका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
1: कति अर्का देशमा गुलामी गर्ने, कति अर्का देशमा पैसा बगाउने त, हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले शुरूमा 1500 अट्ने खोर लेयर्स कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय शुरू गरे। हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
0: समीर र हरपल मात्रै होइन, प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनु भयो। 6 वर्ष अघि नेपाल फर्कनु भएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराही 12 कृषि कर्म चलाउनु भएको छ।
2: समग्र किसानलाई समेट्नलाई, युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन, जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले। अहिले बजार व्यवस्थापनको समस्या हुन्छ, कतिपयले अब हामीले देख्छौँ टमाटरहरू फालिरहेको अवस्था छ, कोही ठाउँ अहिले हेर्ने हो भने पनि कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 2-250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
0: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ। 3 जनालाई नियमित रोजगारी दिँदै आफू पनि स्वरोजगार बन्नुभएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा उत्साहित हुनुहुन्छ।
2: सकेसम्म त अझ राज्यले प्रत्येक किसानहरूसँग उसको सामानहरू राज्यले खरिद गरेर राज्यले नै बिक्री गर्नु पर्यो। त्यो भयो भने चाहिँ सायद कृषकको समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
0: इच्छा शक्ति, पेसा प्रतिको लगन, शीलता र व्यावसायिक इमान्दारीता हुने हो भने नेपालमा पनि राम्रो आमदानी लिन सक्ने विदेशबाट फर्केका युवाको बुझाइ छ। त्यसका लागि स्थानीय सरकार र अरू सरकारवालाले पनि राम्रो समन्वय गर्नुपर्ने उनीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: भटिकोशी बाढ़ीपछि मृत्यु हुनेको संख्या 1399 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
3: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
4: विदेशमा दिन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चीनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी, घिउको माग उच्च तर आपूर्ति कम।
3: सुडानले विश्वको सबभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई, इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने चेतावनी।
4: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा, रोहित सहित युएका 2 खेलाड़ीमाथि आईसीसीको कार्यवाही।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद। विवादका बीच विभिन्न विज्ञप्ति र कार्यक्रम कार्यालयहरू स्थापना गरिएका छन्। सक्कली र नक्कली, कुन आधिकारिक होइन भन्ने बारेमा नागरिकमा त्यो अन्यल सिर्जना भएकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एउटा खुल्ला मैदान जस्तो देखाइएको छ। 3 व्यक्तिहरू छन्। एकतर्फ एकजना व्यक्ति उभिएका छन्, अर्कोतर्फ अर्को व्यक्ति जस्ता उभिएका छन्, जसले कांग्रेसकै आधिकारिकताको विषयमा बहस गरिराखेका छन्। ती दुईको बीचमा एकजना भर्खरका युवा जस्ता देखिने व्यक्ति प्रवेश गरेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एउटै दलको 2 ठाउँमा 2 महाधिवेशन रे, कुन सक्कली कुन नक्कली, सक्कली कांग्रेस पत्ता लगाऊ है पत्ता लगाऊ।
4: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म लील प्रकाश चन्द।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा छलफल गर्छौं।
1: कार्यक्रम पोषण संवादको आज 151 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषण सुधारका लागि भएका प्रयासहरूको बारेमा कुराकानी गर्दै विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा पोषण सुधारका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्नेछौ।
0: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। विभिन्न प्रदेशमा विभिन्न किसिमका कार्यक्रम छन्। तर अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका कार्यक्रमहरूमा केही समानता भने ल्याएका छन्।
1: स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बाल बालिकाको पोषण तथा स्वास्थ्य जाँच गरिरहेका छन्। भिटामिन ए, आइरन तथा फोलिक एसिड वितरण र जुकाको औषधि खुवाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ। घरायसी खाद्य सुरक्षा सुधार र स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको उपयोगको लागि पनि चेतना फैलाउने काम भइरहेको छ।
0: विशेष गरेर महिलाहरूले गर्भ रहनु अगाडिदेखि नै योजना बनाउनु पर्दछ र आफ्नो पोषणमा पनि ध्यान दिनुपर्दछ, जसका कारण त्यस्ता महिलाबाट जन्मने बच्चाहरूमा कुपोषणको समस्या देखिँदैन। गर्भवती भइसकेपछि पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ। त्यति मात्र होइन, बच्चा जन्माइसकेपछि आमाले सबैभन्दा बढी स्तनपानमा ध्यान दिनुपर्दछ। स्तनपान गराउने आमाको पोषणको लागि विशेष ध्यान दिनुपर्दछ। आमाले पोसिलो खाना खान पाए मात्र पर्याप्त स्तनपान बच्चाले गर्न सक्छ। पर्वतको कुस्माका जुम्ल्या बच्चाकी आमा रिया कणेल 2 बच्चालाई आफूले पर्याप्त स्तनपान गराउन सकेको र 6 महिनासम्म स्तनपान मात्र गराएको, त्यसपछि मात्र पूरक आहार खुवाएको अनुभव सुनाउनुहुन्छ। एकैछिन सुनौ उहाँलाई।
2: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खपा चौपारी वडा नम्बर 9 म हाल अहिले म 17 महिनाको सुत्केरी आमा हो। मेरो ट्विन्स जुम्ल्या ट्विन्स बच्चा छ। मेरो बच्चा 10 बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ल्या बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु, त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। उनीहरूलाई अब के भन्ने, अब उनीहरूलाई काखमा लिँदा पनि छुट्टै आनन्दको महसुस हुन्छ। मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिनाको त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ, होइन गर्दाखेरि राम्रै छ। धेरै वर्षपछि जन्मेको हुनाले त्यो बच्चाहरूलाई मैले एकछिन पनि आँखाबाट टाढा राख्न सक्दिनँ। मैले म कसैसँग खै छुट्टै कस्तो हुन्छ गाह्रो हुन्छ मलाई, एकछिन छोडेर हिँड्ने पनि गाह्रो हुन्छ मलाई। मलाई यो कतिखेर दुध खुवाउँ जस्तो हुन्छ, अहिले मलाई एकछिन खुवाउन भने दुध चर्किन्छ। गाह्रो छ, गाह्रो जति गाह्रो भए पनि त्यो बच्चाहरूको हाँसोले मैले सबै गाह्रो म बिर्सिन्छु। मैले
0: 2 बच्चा हुँदाखेरि पनि पर्याप्त स्तनपान गराउन सक्ने भने चाहिँ एउटा बच्चालाई त मजासँग स्तनपान गराउन सकिन्छ। त्यसको लागि महिलाले पोषणमा ध्यान दिने र बच्चालाई स्तनपानमा प्राथमिकता दिने गर्नुपर्दछ। बच्चालाई पर्याप्त स्तनपान गराउन सक्यो भने भविष्यसम्म ऊ निरोगी हुन्छ र उसको बौद्धिक क्षमताको पनि विकास हुन्छ। त्यसैले स्तनपानमा सबैभन्दा बढी सचेत आमालाई गराउनु पर्दछ। आमा सँगसँगै परिवारले आमालाई सहयोग गर्ने वातावरणको लागि परिवारलाई सचेत गराउनु पर्दछ र कार्यालयहरू तथा कामकाजी महिलाहरूका लागि पनि स्तनपानको लागि विशेष व्यवस्थाको वकालत गर्नु आवश्यक छ।
3: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन। विभिन्न प्रदेशहरूमा पोषणको मापन गर्दाखेरि सबैभन्दा तल मधेस प्रदेश परेको छ भने त्यस पछाडि कर्णाली र सुदूर परेको देखिन्छ। सुदूरपश्चिमका स्थानीय तहमा पनि पोषण सुधारका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। पोषण सुधारका कार्यक्रमहरूमा मुख्यतया सुदूरपश्चिममा पनि बहुक्षेत्रीय पोषण योजना लागू भएपछि केही नयाँ प्रयासहरू हुन थालेका छन्। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिकाको क्षेत्रलाई पनि समेटेर अगाडि बढ़ाइएको छ।
1: कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग गरिएको कुराकानी एकैछिन सुनौ।
6: तपाईँको पालिकामा बालिका तथा गर्भवती महिलाको पोषण अवस्था कस्तो छ अहिले?
7: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ। लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ, त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने, आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवारनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था अब त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
6: अहिले पोषण सम्बन्धी मुख्य समस्या चाहिँ के देखिएका छन्?
7: पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र अब गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा उहाँहरूको। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो अब यो जंक फूडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन त्यसरी गरेर हामीले हरेक बार खाना चार भन्छौँ होइन, तै पनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेको अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ त्यति जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ, चाउमिन, मोमो, पिज्जा त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ। त्यसको लागि पालिकाले विभिन्न चाहिँ स्वास्थ्य आमा समूह मार्फत विभिन्न विद्यालय मार्फत हामीले उहाँलाई पोषण सम्बन्धी शिक्षाहरू सचेतना दिइरहेछौँ। त्यसले गर्दा केही पहिलाभन्दा प्रगति भए तापनि अझै गर्नु धेरै गर्नु बाँकी छ।
6: अलिकति यसो तुलनात्मक भन्नु पर्दा कतिले सबै बाल बालिकामा कुपोषण घटेको छ कि बढेको छ कि के हुन्छ सर, यसो तथ्याङ्क केलाउँदाखेरि
7: हाम्रो टिकाको हेर्ने हो भने अब बाल बालिकाको चाहिँ पोषणको कुपोषण दर घटेको छ। अहिले हामी कहाँ हेर्ने भने अब लेस देन 10% भनौँ न 6% जति छ हाम्रो टिकाको तथ्याङ्क गत वर्षको। हामीले मैले हिजो अस्ति पनि हामीले अध्ययन गर्दा त्यो तथ्याङ्क विश्लेषण गर्दा 6% 6% जति छ 5 वर्ष मुनिको बाल बालिकाको कुपोषणको दर। अब तै पनि पहिलाभन्दा हाम्रो जुन हाम्रो बहिरङ्ग उपचार सेवा केन्द्र छ त्यहाँ पनि हामीका दीर्घ कुपोषण भएका बाल बालिका गत वर्ष हाम्रो 17 मात्रै आउनु भएको छ एक वर्षमा, जबकि त्योभन्दा पहिला हाम्रो 81-82 हाम्रो 36 आउनु भएको थियो। त्यो पनि घटेको छ, त्यो पनि घटेको छ। र अब मध्यम कुपोषण पनि यस पहिलाको तुलनामा घट्ने क्रममा छ। अझै पनि उहाँहरूलाई अब उयो त हामी कहाँ संस्थामा आएको रेकर्ड मात्रै हो, कति त हाम्रो अझै पनि हाम्रो पहुँचमा छैनन्। कति क्षेत्र भनौँ न अब हाम्रो टिका नगरपालिका विशेष गरी सुकुम्बासी क्षेत्र जुन छ, जुन सिगिरी एरिया छ, त्यहाँका अझै पनि कतिपय बाल बालिकाहरू हाम्रो पहुँचमा छैनन्। उहाँहरू चाहिँ सेवा लिन आउनुहुन्न किनकि उहाँहरू घरमा गार्जियन छैनन्। गार्जियन चाहिँ भारततिर जानुभएको छ, कोही पहाडतिर जानुभएको छ, कोही वैदेशिक रोजगारमा छन्, घरमा उहाँले हेर्ने मान्छेहरू कम छन्। भनौँ न बाल बालिकाको हेरचाह गार्जियन नै अब किशोरी छन् अथवा किशोर छन्, त्यसले गर्दा पनि उहाँहरू स्वास्थ्य संस्थामा अझै पनि सेवा लिन आउनु भएको छैन। हुन त हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक हुन्छ जहाँ हामी प्रचारको वृद्धि अनुगमन गर्छौँ। हाम्रो महिला स्वयंसेवकले उहाँहरूको मुहाक जाँच गर्नुहुन्छ महिना महिना, हरेक 6-6 महिना उहाँलाई हामीले भिटामिन सँगसँगै त्यहाँ पनि जाँच गर्छौँ हामी। तैपनि उहाँहरू अझै पनि सेवा केही सेवा लिनबाट वञ्चित हुनुहुन्छ, आउन सक्नु भएको छैन। त्यसमा आएका मध्ये मात्रै मैले यहाँलाई नियोजन गरे, हाम्रो पहिलाभन्दा घटेको छ। हाम्रो कुपोषण दर 5 वर्ष मुनिको 6% देखिरहेको छ गत वर्षको आएका बालबालिका मध्ये।
6: स्थानीय स्तरमा पाइने अब खानेकुराहरू, पोषिलो खानेकुराहरू, अर्ग्यानिक खानेकुराहरू खानका लागि चाहिँ हजुरहरूले कसरी चाहिँ उहाँहरूलाई प्रेरित गरिराख्नु भएको छ, के पहल भइरहेको छ?
7: अब हामीले चाहिँ विशेष गरेर अब हाम्रो विभिन्न संघ संस्थाको सहयोगमा हामीले पालिकाले आफैले पनि हामीले स्थानीय खाद्य पदार्थलाई जोड दिनुपर्छ। उहाँलाई चाहिँ खाना स्थानीय खानामा चाहिँ उहाँले भनौँ त्यसलाई हामी अब भनौँ नि आफ्नै उत्पादन भएको भए खाने बानीलाई जोड्ने हिसाबले उहाँलाई हामीले पहिलाको समुदायका मान्छेहरूलाई अभिमुखीकरण गर्ने, त्यसपछि त्यसको भोलिपल्ट उहाँलाई आफैले आफ्नै उत्पादन भएको आफ्नै बारीको आफ्नै खेतको त्यो सामग्रीहरूलाई चाहिँ सङ्कलन गर्ने र त्यहीँ उहाँलाई बनाउन सिकाउँछौँ हामी। यस्तै चाहिँ खानु यो खानुपर्छ उहाँहरूको, त्यसमा विभिन्न परिकारहरू पोषणयुक्त परिकारहरू त्यो शरीरको वृद्धि विकास गर्ने होइन, शरीरलाई चाहिँ रोगसँग लड्नबाट बचाउने, शरीर शक्ति नै खानाहरूलाई चाहिँ हामीले त्यहाँ उहाँलाई पकाउन लगाउँछौँ। र त्यसमा हामी बाल बालिकालाई पनि अबदेखि तपाईँले यस्तो खाना खानुपर्छ बजारको जङ्क फुड भन्दा यसलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले उहाँलाई सिकाएर त्यो खानामा जोड दिइरहेको छ। त्यसले गर्दा पहिलाभन्दा पर्यटन त भइदिएको छ, तै पनि अझै धेरै गर्नु बाँकी छ। जस उहाँहरू रैथाने बालीलाई प्रोत्साहन गरेर उहाँहरूले त्यतातिर लाग्नु भएको छ।
6: पालिकाका स्वास्थ्य संस्थामा पोषण सम्बन्धी सेवा कतिको प्रभावकारी छ सर?
7: हामीका पालिका अन्तर्गत हाम्रो मैले भने हाम्रो हरेक महिना हाम्रो गाउँघर क्लिनिक भन्ने हुन्छ, हरेक स्वास्थ्य संस्थाले वडाको टोल टोलमा जस कुनै वडाको 3 ठाउँमा छ भने, कुनै वडाको 2 ठाउँमा छ भने, कुनै वडाको 4 ठाउँमा छ, त्यसरी चाहिँ उहाँलाई हामीले हाम्रो टिका नगरपालिका अन्तर्गत 28 हाम्रो गाउँघर क्लिनिक छन्, त्यहाँ मार्फत उहाँहरूलाई हामीले पोषण सेवा लगायत अब आमा सुरक्षा कार्यक्रमको गर्भ जाँच सेवा त्यो दिइरहेको छौँ, त्यहाँबाट पनि हुन्छ। र हरेक महिनामा 1 दिन स्वास्थ्य संस्थामा पनि पोषण सम्बन्धी हाम्रो वृद्धि अनुगमन गर्ने र तौल लिने र उहाँलाई चाहिँ स्वास्थ्य शिक्षा दिने पोषण शिक्षा दिने त्यो पनि कार्यक्रम भइरहेको छ। तपाईँहरूको सङ्घ संस्थाहरूले पनि हामी गाउँ हाम्रो बाल कल्याण सङ्घ भन्ने छ, उतापट्टि दिगो विकास समाज, सँगसँगै अहिले हाम्रो यो याक नेपाल, उहाँले पनि पोषण सम्बन्धी कार्यक्रमहरू गरिरहनु भएको छ। त्यसले गर्दा उहाँहरूको पोषण शिक्षामा पहिलाभन्दा अभिवृद्धि भइरहेको छ, अझै पनि एक नम्बरबाट मैले समस्या छ, किनकि जनसङ्ख्या धेरै छ एक नम्बरमा, यो शिविरतिर अनि पनि त्यहाँका बाल बालिकाहरू सेवामा त्यति धेरै आउने गरेका छैनन्।
6: जस्तो हजुरले भन्नुभयो कि विपन्न तथा सीमान्तकृत परिवारका बालबालिकाको पोषण सुधारका लागि चाहिँ अहिले भएका प्रयासहरूबाट त्यति पर्याप्त छैन भन्ने कुरा भन्नुभयो। यस्ता बालबालिकाहरूलाई यस्ता बालबालिकाहरूको पोषण सुधारका लागि अझै विशेष केही कार्यक्रम गर्न सकेको अवस्था छ कि पालिकाले गर्न सकेको छैन, के छ सर?
7: पालिकाले अब गरिरहेको छ, गरेर त हामीले अझै पनि त्यहाँ त्यो एरियामा त्यो त्यो क्षेत्रमा जहाँ सीमाङ्कित छन् त्यहाँ हाम्रो एक्सेस पहुँच छैन, त्यहाँको बाल बालिकालाई त्यो पोषण शिक्षा दिने त्यहाँको चाहिँ उहाँको अभिभावकलाई अन्त कतिपयको अभिभावक घरमै छैनन्, त्यो समस्या छ। त्यसको लागि अब हाम्रो जनप्रतिनिधि मार्फत वडा कार्य मार्फत त्यहाँ शिक्षा दिएर उहाँको खानपिनमा आनी बानीमा व्यवहार परिवर्तन गर्न लगाउने र उहाँलाई पनि हामीले पोषणको अवस्थामा सुधार ल्याउने भन्ने हिसाबले हामीले त्यहाँ बाल बालिकाको प्रतिष्ठा गराउने भन्ने खालको कार्यक्रम ल्याउँदैछौँ हामी। र सँगसँगै अब मैले अघि भनेको स्थानीय साधनहरू कुन त्यहाँ शिविरमा बस्ने मान्छेहरूको जग्गा जमिन नै पनि छैन, उहाँहरू भनौँ न सुकुम्बासी भएकोले त्यहाँ अलिक जग्गा जमिनको अभाव भएकोले त्यो नभए पनि उहाँलाई हामीले अब अन्य तरिकाबाट पालिकाको बजेटबाट अथवा वडाको बजेटबाट शिक्षा दिएर पोषणसम्म जोड दिएर उहाँलाई खानपिन हरेक बार खाना चाहिँ भन्ने जुन हाम्रो थिम छ त्यसलाई साकार गर्नलाई उहाँले त्यतातिर लगाउने भन्ने पनि पालिकाले त्यो त्यतातर्फ कार्यक्रम अगाडि बढाउने चाहिँ हामी प्रयत्न गर्दैछौँ।
6: अन्त्यमा चाहिँ यो जस्तै पोषण सुधार सम्बन्धीका कार्यक्रमहरू पालिकाको तर्फबाट गरिरहेका छौँ भन्नुभयो, केही सुधार भए पनि अझै पूर्ण रूपमा चाहिँ सुधार हुन सकेको छैन, धेरै चुनौती छ भन्नुभयो। यसमा चाहिँ संघ सरकार, अन्य संघ संस्था, प्रदेश सरकारले चाहिँ हजुरहरूलाई चाहिँ कसरी सपोर्ट गर्यो भने यसमा चाहिँ भोलिको दिनमा सबै कुरामा सुधार हुन सक्थ्यो भन्ने तपाईँको सुझाव चाहिँ के छ अन्त्यमा?
7: अब मेरो के छ भने पोषण सम्बन्धी हाम्रो विगतका कार्यक्रम जुन सङ्घीय सरकारले गर्थ्यो, प्रदेश सरकारले त त्यो धेरै गरेको छैन, सङ्घीय सरकारको कार्यक्रमहरू पहिलाभन्दा घट्ने क्रममा छन्। त्यो कार्यक्रमलाई बढाउनु पर्छ, पोषणलाई चाहिँ महत्त्व दिनुपर्छ, किनकि नेपालमा हेर्ने हो भने टिकाउट मात्रै होइन, नेपालमा सबभन्दा बढी समस्या नै पोषणमा छ अहिले। अब यो हाम्रो यो भनेको यो बहुक्षेत्रीय सेक्टर भने क्रस कटिङ इस्यु हो, स्वास्थ्यले मात्रै गरेर पुग्दैन होइन, पोषण संवेदनशील भन्छ, पोषण विशेष भन्छ, पोषण विशेष कार्यक्रममा जोड दिएर यसमा सङ्घीय सरकारले बजेट बढाउनुपर्छ र हाम्रो बहुक्षेत्रीय जुन हाम्रो सोच छ त्यसलाई अलिक फराकिलो बनाएर सङ्घीय सरकारले र प्रदेश सरकारले आफ्ना गतिविधि सञ्चालन गर्ने र बजेट बढाउनुपर्छ भन्ने चाहिँ उहाँलाई सुझाव छ।
0: उहाँ हुनुहुन्थ्यो कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, साथी सविता बुढासँग कुराकानी गर्दै। पोषण सुधारका कार्यक्रम सञ्चालन गरेर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्दछ, त्यस सम्बन्धी जनचेतना पनि फैलाउन सक्नुपर्दछ। त्यसको प्रभाव परिवारको दैनिक खानपान, बालबालिकाको वृद्धि र महिलाको स्वास्थ्यमा देखिने गरेर कार्यक्रमहरू सञ्चालन हुनुपर्दछ।
1: बाढी प्रभावित क्षेत्रमा भने स्थानीय सरकारको प्राथमिकता पोषण पर्न सकेको छैन, राहत वितरण गर्नेले पनि पोषिलो खानेकुरालाई प्राथमिकता दिएको देखिँदैन। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल अब स्थानीय सरकारले नै बाढी प्रभावित क्षेत्रमा बालबालिका, महिला र सुत्केरीको पोषणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
8: जसले चाहिँ आफ्नो घर परिवार गुमाएका छन्, परिवारका सदस्य गुमाएका छन्,
1: राहत वितरणमै राहत के लैजाने के ल्याउने भन्नेमा अलिक बढी केन्द्रित छ, यसमा कसले अझ ध्यान दिन आवश्यक ठान्नुहुन्छ?
8: होइन, अब यस्तो छ, घाँसपास कपास चाहिन्छ, घाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो, हेल्थ र हाइजेनिकका किट्सहरू हुनु पर्यो। अब गर्मी महिना छ, मच्छरको कुरा, मच्छरको झुलसहित जान पर्यो, जाँदाखेरि चाहिँ अब त्यो अब बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। र मान्छेको चाहिँ के छ भने घाँसपास कपास सँगसँगै चाहिँ पहिचानको कुरा छ, बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्, उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
1: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कति पाउनु भयो या पाउनु भएन?
8: अब यसो सबैजना पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, तथापि पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ यो हुँदै भएन भनेर हामी कसैलाई चाहिँ नि गरिरहेका कामलाई हतोत्साहित पनि गर्दैनौँ। तर त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाका सहित छ केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
9: अहिले पनि जस्तो कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरू मात्रै चालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
8: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ। अब भएका कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मानव स्रोत मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ अनि बल्ल यो त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि कहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरू त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरूरी छ।
9: जस्तो राहतको नाममा यो विभिन्न जंक फूडहरू अथवा बनी बनाउ सामग्रीहरू बढ़ी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढ़ी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
8: शुरू शुरूकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएर थियो। अब अहिले बिस्तारै चाहिँ अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
9: अहिले जस्तो बाल बालिकाको विषय हेर्ने छुट्टी मन्त्रालय, बाल अधिकार परिषद, त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोग लगायतका अरू सरकार अथवा भनौँ न संवैधानिक त्यस्ता निकायहरू पनि अहिले क्रियाशील छन्, उनीहरूको भूमिका अझै के बढ़ाउन अथवा के उनीहरूले के सुधार गर्न सक्यो भने बाल बालिकाहरूको सुरक्षा र उनीहरूको हितको विषय अलिक प्राथमिकतामा पर्न सक्छ?
8: अब यसको लागि त तीनै तहको सरकार अनि त्यसपछि निजी क्षेत्र सामाजिक संघ संस्थाहरूको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो। सरकारकै निकायहरूका बीचमा सरकारकै मन्त्रालय अन्तर निकाय अन्तर मन्त्रालयको बीचमा प्रभावकारी समन्वय हुनु पर्यो। एकले अर्कालाई ट्रस्ट गर्नु पर्यो र एकले अर्कालाई सहयोग गर्नु पर्यो। यो चाहिँ हामीले गरेको काम चाहिँ बालबालिकाको लागि र विपदमा परेका जोखिममा परेको नागरिकको लागि हो भनेर सबैले त्यसको अपनत्व लिनु पर्यो र त्यसलाई सबैले साझा चाहिँ अपनत्व रूपमा हामीले त्यसलाई लिन सक्यौँ भने
9: अहिले त्यो अपनत्व र त्यो समन्वयको अभाव छ,
8: त्यसमा कमी छ, त्यसलाई सुधार गर्नु पर्यो एउटा। अर्को चाहिँ नि हामीले हरेक कुराहरू गर्दा बालबालिकाको उच्चतम हित र संरक्षणलाई ध्यान दिनु पर्यो। दोस्रो चाहिँ बालबालिकाको चाहिँ गोपनीयता, बालबालिकाको पारिवारिक हिस्ट्रीलाई भोलि असर पर्ने, बालबालिकाको भोलि शिक्षा स्वास्थ्य संरक्षणमा असर पर्ने हुनाले चाहिँ बालबालिकाको अनुमति बिना फोटोहरू खिच्ने, सामाजिक सञ्जालमा जता पाए त्यता राख्ने र त्यसपछि उसका सबै कुन स्कूलमा पढ्थ्यो, बुवा आमा को थियो, के थियो आदि इत्यादि धेरै कुराहरू सोध्ने, एउटै कुरो धेरैजना मान्छेले गएर बालबालिकाहरूसँग सोधिदिने कामहरू चाहिँ बन्द गर्नु पर्यो। एउटा सरकारले केही विशेष एउटा एकपटक इन्फर्मेसन लिइसकेपछि त्यो रिपिटेड गर्दाखेरि चाहिँ उनीहरूलाई इरिटेट भइसक्यो, त्यो इरिटेट गर्ने काम चाहिँ गर्नु भएन र उनीहरूलाई अहिले त ट्रामामा छन् उनीहरूलाई त अहिले त उनीहरूलाई मनोविमर्शको जरुरी छ उनीहरूलाई मात्रै भएर भएन उनीहरू सँगसँगै मैले भने नि शिक्षकलाई र अभिभावकलाई पनि गर्नु पर्यो जसको अभिभावकहरू हुनुहुन्छ अनि उहाँहरू कन्भिन्स हुनुभयो भने उहाँले बालबालिकालाई कन्भिन्स गर्न गाह्रो हुन्छ अहिले त कोही पनि कन्भिन्स हुनुहुन्छ जनप्रतिनिधिलाई नै मनोविमर्श सेवा प्रदान गर्नुपर्ने स्थिति छ तर यस्तो बिचमा पनि जो जसले जति काम गरिराख्नु भएको छ जनप्रतिनिधि लगाएर जे गर्नुभएको छ धन्यवादको पात्र छ यसलाई अलिकति बढाउने र सबै संवेदनशील हुने जो बेपत्ता परिवारका बालबालिकाहरू छन् उनीहरू हाम्रा अभिभावकहरू कहिले आउनुहुन्छ भनेर खोजिराख्नु भएको छ सरकारले चाहिँ बेपत्ताको खोजीमा तदारुक देखाउनु पर्यो र ती बेपत्ता भएका परिवारको चाहिँ नि 77 जिल्लामा कुनै न कुनै हिसाबले हुनुहुन्छ होला कतिपय भारतमा हुनुहुन्छ होला कतिपय कोरियाको नागरिक हुनुहुन्छ होला कतिपय चाइनाको नागरिकहरू हुनुहुन्छ होला कोही पर्यटनको रूपमा घुम्न आएका रहनु भएको छ।

सरकार सरकारवाला र अन्यको मुख ताक्ने मात्र होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका कम खर्चिला चना भटमास दाल लगायतका पुसिला खानेकुराहरूलाई पनि प्रयोग गर्न सकिन्छ। त्यसबाट लामो समयसम्म प्रयोग गर्न सकिने सातु जस्ता तयारी खाजाहरू पनि बनाउन सकिन्छ। यस्ता कम खर्चमा स्थानीय खाद्यान्नको प्रयोग गर्यो भने पनि पोषणमा सुधार हुन सक्ने पोषणविद रुजु खड्काको

0: तपाईँ हाम्रो अटुट साइनो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका

मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पञ्चमका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल भदौ महिनाको आज 31 गते, तदनुसार ईस्वी सन 2026 सेप्टेम्बर 16 तारीक, शक संवत्सर 1948, नेपाल संवत 1146, रोद्र नामक संवत्सर। आज विशेष गरी रोद्र नामक संवत्सर दक्षिणायन, आज वर्षा ऋतु, आज बुधबार रहेको छ भाद्र शुक्ल पक्ष, आज बुधबार रहेको छ भाद्र शुक्ल पक्ष रहेको छ। विशेष गरी तिथि रहेको छ आज पञ्चमी, आज पञ्चमी तिथि रहेको छ। विशेष गरी 7:49 बेला रहेको छ, यानि कि बिहानको 8:57 रहेको छ। नक्षत्रमा रहेको छ आज विशाखा नक्षत्र, 31:44 बेला रहेको छ। योगमा रहेको छ वैधृति, योग रहेको छ आज 22:05 बेला रहेको छ। कर्णमा रहेको छ आज बारावहकरण रहेको छ, आज बिहानको 8:57 तदुपरान्त कौलवहकरण रहनेछ, कौलवहकरण रहनेछ आजको लागि 39:33 बेला। विशेष गरी र विशेष गरी चन्द्रमा आज तुला राशिमा रहेका छन्। विशेष चन्द्रमा आज तुला राशिमा भने विशेष गरी 15:30 बेला, यानि कि दिउँसोको 12:02 तुला राशिमा, तदुपरान्त वृश्चिक राशिमा विराजमान। यस्तै गरेर सूर्य सिंह राशिमा र आनन्द, विशेष गरी आज बिहान सूर्योदय 5:50 भयो भने साँझ सूर्यास्त, विशेष गरी साँझको सूर्यास्त 6:06 हुनेछ। आजको दिन भने गरी 12:16 पला आनन्दादि योगमा आज धाता योग भनेर पञ्चाङ्गले उल्लेख पनि गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि

जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, शुभ समय, अशुभ समय, लाभ समय। सर्वप्रथम लागौं आजको अशुभ समय, यानि कि आजको कालबेला। र आजको कालबेलाको समय रहेको छ बिहानको 8:53:59 बिहानको 10:26, 14 सेकेन्डसम्म कालबेला रहनेछ भने, आजको लागि शुभ बेला रहेको छ बिहानको 10:26:15 विशेष गरी बिहानको 11:58:30 आज शुभ बेला। यस्तै गरेर लाभ बेलाको समय रहेको छ, विशेष गरी आजको लागि लाभ बेलाको समय रहेको छ दिउँसोको 4:35:15 विशेष गरी दिउँसो साँझको 6:07:31 लाभ बेला। अहिले बिहानको 7:21 पनि लाभ बेला नै रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ, पाल रहेको छ। ग्रहगोचर, ग्रहगोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य आज सिंह राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मिथुन राशिमा, विशेष गरी बृहस्पति कर्कट राशिमा, विशेष गरी बुध कन्या राशिमा, शुक्र तुला राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। आज अहिले यतिखेर जन्मिएका श्रीष्टहरूको राशि तुला राशि आउनेछ। विशाखाको तेस्रो चरण नाम आउँछ, त्यहीबाट तेज कुमार, तेजेन्द्र यस्तो नाम आउँछ, अन्त्य नाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी मैले तपाईँलाई गराएँ। र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन चिताको काम बिहानै गर्दा फाइदा हुनेछ, रमल यात्रा हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ, व्यापार व्यवसायमा फाइदा उठाउन सकिन्छ। तर मध्याहदेखि हिसाबमा देखिएको लाभांश हात लागि हुन समय लाग्नेछ। वाद विवादले मित्रताको बन्धन कमजोर बनाउन सक्नेछ। कामको चाप बढ्दै जानेछन् र सानातिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन सम्भावनादेखि पनि प्रतिस्पर्धा बढ्नले काम सम्पन्न गर्न समय लाग्नेछ। राम्रो नतिजा हात पार्न काम दोहोर्याउनु पर्ला। मध्याह पछि मेहनतको राम्रो फल प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो खड्गो मार्न सकिन्छ। काम बन्नाले जिम्मेवारी समेत बन्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै कामको डर हराउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्नेछ। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोग हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिन्छ। चिता काम पनि पूरा हुन समय लाग्नेछ। मध्याहदेखि साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला। विस्तृतमा काम गर्ने बानीले मेहनत खेर जाँदैछ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोर्याउनु पर्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काम हात पार्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुने समय रहेको छ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचरले देखाएको छ। रोकियो काम बन्द जानेछन्। नयाँ काम शुरू गर्ने समय रहेको छ। साथीहरूको सहयोग र उपहार हात लागि हुने समय रहेको छ। राम्रो कर्मफलले मन पनि प्रसन्न रहने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। कार्मिक राशि हुनेहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नु परे पनि आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। कर्जा मार्फत धन जुटाउन सकिन्छ। कामका लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मेहनतका लागि दिन फलदायी रहने खालको योगबन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसपट लिनुपर्ने हुन सक्छ। अरूको उक्सावटमा लाग्दा अधिक खर्च हुन सक्छ। अवसरका लागि केही दौड़धूप समेत गर्नुपर्ने खालको योग बनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन समाजमा तारिफको काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोग जुट्नाले मनका फाइदा हुनेछ। मध्याहदेखि रोकियो लाभांश मिल्नेछ। मेहनत गर्दा आमदामीका नयाँ स्रोत समेत फेला पर्दै जाँदैछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसभामा पनि धन बाहिर्न सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। दिउँसोदेखि पुरूषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्दै जाँदैछन्। दिगो उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोर्नु पर्ने हुन सक्छ। शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याहदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्व विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिराखेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रवटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेको छु, तपाईँलाई सुनाउन गइराखेको छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइ राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। शुरूमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नाले पनि शनिदेव शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने, हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम राहवे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम राहवे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन मनलाई शान्त पार्ने, साधना गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकता अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नाकको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है मंगल भनेको ऊर्जा हो, मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहिलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले विशेष गरी चाहिँ। अब हामीले गहिरो विषयमा जान्छौं कर्म। ग्रहले दिशा देखाउने गर्दछ तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैले प्रसन्न बनाउने उपायहरू हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरङ्ग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि संकटहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा सधैँभरि, घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस् तपाईँले, गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ। यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नुहोस् यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ अब नैत्य, यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्य राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सबैमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, र दस बजेभन्दा उता मोबाइल हेर्ने,
टिभी हेर्ने हो हल्ला गर्ने झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाइ राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँलाई आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली, ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात् प्रकाश, ज्योति अर्थात् प्रकाश, ईश अर्थात् ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ ज्योतिष भनेको। काल भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ। दिशा, कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ। ग्रह, नक्षत्रको गति के कस्तो रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्तो रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ, कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो। कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ। विशेष गरी चाहिँ ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन,
तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ। त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठुलो हुन्छ। हेर्नुहोस्, चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ। म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसले ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन। ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ। हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय, मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ, तपाईँको मनले कसरी कर्म गर्ने त। तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बिच बाटोमा कसैको दुर्घटना परिराखेको हुन्छ, कसैको टायर पङ्चर भइराखेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको बेला अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने आज जान मन लागेन भन्ने पनि हुन सक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ। शनि भन्ने ग्रह कमजोर छ भने ढिलासुस्ती हुन्छ, तर अनुशासन अपनायो भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अपनायो भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो। यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ, ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ। ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई। मेरो कुन क्षेत्रमा म कमजोर छु, कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ, तपाईँलाई अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिराख्नु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ
फलादेश चाहिँ तपाईँले जब मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ, फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौँ। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउने के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रहदशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ, कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन, कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो, त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने। कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जारी।

0: लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउकी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
1: लिउँछु मात्र होइन, भदभदे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
0: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 550 82 751।
3: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
12: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: कलेजका विशेषताहरू:
12: पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
12: पर्याप्त छात्रवृत्ति व्यवस्था,
11: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
12: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
0: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टीको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
15: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
15: बाबा, हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 9845082997,
13: 9855010997।
16: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855420454, इमेल lok.logic2@gmail.com।
16: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
17: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
18: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
17: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
18: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
18: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
17: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
19: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
20: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
19: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
20: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 9845509486।
21: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
21: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550359 र 98550369।
22: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।

0: पाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
2: पक्के खरो विषयमा तरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ डिसोम फाइबर नेट
4: काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ तर इतर पक्षले मंगसिरमा महाधिवेशन गर्ने तयारी थालेको छ. इतर पक्षले सोही अनुसार विभिन्न समिति गठनलाई समेत तीव्रता दिएको छ. अब के हुन्छ त कंग्रेसको भविष्य अझै अनिर्णित जस्तो देखिएको छ. तर कंग्रेस मोटामोटी विभाजनको डिलमा त पुगेको होइन. यस विषयमा पनि आजको नेपाली बहसमा हामी छलफल गर्दैछौ. बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनी त गाह्रो परेको छ. राहत नामसारी पेन्सन पट्टा बीमा रकम लगायतका समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी प्रमुख जिल्ला अधिकारी विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध समेत गरेका छन्. आदरणीय श्रोता, यो विपदको घड़ीमा कानून एउटा पाटो हो तर कसरी कानूनलाई परिमार्जित गरेर चाहिँ विपदमा मलम बन्न सकिन्छ यस विषयमा पनि सरकारले उदारताका साथ आफ्नो काम गर्नुपर्दछ, मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्दछ भन्ने बहसलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौ. बाढ़ी प्रभावितलाई लाग्दैन निद्रा, मनोसामाजिक परामर्शको खाँचो छ. बाढ़ीले घर जग्गा र सम्पत्तिसँगै सयौंका आफन्तहरू खोसेको छ. कसैलाई रातभर निद्रा लागेको छैन. कसैलाई अस्पतालबाट निस्किएपछि कहाँ जाने भन्ने चिन्ता छ. प्रभावितलाई राहतसँगै मनोसामाजिक सहाराको समेत खाँचो रहेका विषयहरू पनि सँगसँगै आएका छन्. आदरणीय श्रोता, सरकारमाथि संसदको डिजिटल लगाम, सांसदले उठाएका मुद्दा सिधै सम्बन्धित निकायमा जाने खालका विषयहरू पनि आएका छन्. सांसदहरूले शून्य समयमा, आकस्मिक समय र विशेष समयमा उठाएका विषयप्रति सम्बन्धित मन्त्रालय तथा निकाय जवाबदेही नभएको भनेर प्रश्न उठिरहेको बेला डिजिटल संसदको अवधारणा अगाडि बढ़ाएका विषयहरू पनि आएका छन्. अहिलेको पछिल्लो परिस्थितिमा नेपालको राजनीति चाहिँ अब कुन मोडमा, कुन मोडालिटीमा अगाडि बढ्छ भन्ने खालका विषयहरू छन्. पुराना राजनीतिक दलहरूभित्र आपसी रूपमा निकै ठूलो मतभेद र किचलो छ. नेकपा एमालेभित्रको स्थिति पनि आज त्यही अवस्थामा पुगेको छ. भोटेको सी विपदमा अन्तर्राष्ट्रिय सहायताको वहिरो आएको छ. ड्रोनदेखि डिएनए परीक्षणका किटसम्म आएका छन् र भोटेको सी बाढ़ीमा अन्तर्राष्ट्रिय समुदायले देखाएको यो लचकता, यो तदारूकता, यो भावना को चाहिँ सदैव नेपालीले कदर गर्नै पर्दछ. कदर गरेका पनि छन्. आपद विपदमा छिमेकी र विदेशी निकायहरूले देखाउने यो आत्मीयताले गर्दाखेरि अझ नेपाल बलियो भएर उभिनका निम्ति सहयोग पुगेको छ. आदरणीय श्रोता, एआई मान्छेकै नियन्त्रण बाहिर गयो भने के हुन्छ? विश्वमा एउटा नयाँ बहस समेत चर्चामा आएको छ. मानिसबाटै दुरूपयोगको खतरा पनि हुन सक्छ, नियन्त्रण गुमाउने डर पनि छ. विकास रोक्ने कि सुरक्षा थप्ने, यस विषयमा पनि छलफल भएको छ. सुपर इन्टेलिजेन्सको दौड़ आणविक हतियारसँग समेत यसलाई तुलना गर्ने गरिएको छ. यसको नियन्त्रण बाहिर जाँदाखेरि फेरि एउटा नकारात्मक समस्या पनि निम्तन सक्छ है भन्ने खालको विषयलाई पनि चर्चा र परिचर्चाका रूपमा यसलाई अगाडि बढ़ाएको छ. शेयर बजारमा सकारात्मक संकेत देखिएको छ. नीतिगत व्यवस्थापछि लगानीकर्ताहरूमा उत्साह त सहाएको छ तर केही अझै पनि समस्याहरू छन्. केही समयका लागि शेयर बजारलाई चाहिँ सन्तुलित हिसाबले अगाडि बढ़ाउनका निम्ति पनि लगानीकर्ताहरू अगाडि बढ़ेको भन्ने खालका विषयहरू पनि जोड़िएर आएका छन्. आजको बसमा यस विषयमा पनि कुराकानी गर्छौं. र सामाजिक अभियन्ता, मेडिकल व्यवसाय, दुर्गा प्रसाई, पटक पटक धरपकड़मा पर्ने, छुट्ने र एयरपोर्टमा पनि केही दिन अघि भएको धरपकड़को विषयलाई लिएर पनि निकै ठूलो चर्चा परिचर्चा पनि भएको छ. यस विषयमा पनि आज हामी चर्चा गर्दैछौ. छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.

0: account open. Activate any karobar. Sajilai sanga. Busy life easy. Banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट।
2: हामी नेपाली बहसमा चर्चा परिचर्चा गरिरहेका छौँ, देशको राजनीतिक, सामाजिक, आर्थिक, कूटनैतिक क्षेत्रका विषयमा परिचर्चा पनि गरिरहेका छौँ। आदरणीय श्रोता, नेपाली बहसमा विशेष गरी नेपाली कंग्रेसको विषय यतिखेर जोड़तोड़का साथ उठेको छ। नेपाली कंग्रेसमा संस्थापन रहितर भनेर ताना तानमा परेका छन् कंग्रेसका नेता कार्यकर्ताहरू। संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन देउवाले अपील गर्दै गर्दाखेरि संस्थापन पक्षले असोज 3 गतेबाट महाधिवेशनको प्रक्रियालाई आरम्भ गर्ने बताइसकेको छ। यतिखेर यसै विषयमा कुराकानी गर्नका निम्ति नेपाली कंग्रेसका नेता रामहरी खतिवडा हामीसँग हुनुहुन्छ। रामहरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धेरै धेरै धन्यवाद सम्पूर्ण नेपाली तपाईँ श्रोता प्रति पनि मेरो एकदम शुभ बिहानी।
2: अब जे भए पनि कंग्रेस वारपारको परिस्थितिमा आइपुग्यो, विभाजन हुने वा चाहिँ संस्थापन छोडेर हिँड्ने र वा संस्थापनमा भित्रिने प्रक्रिया चाहिँ केही दिनबाट, एक सातादेखिबाट शुरूआत भयो होइन। अब यो नजिकै आउँदै गर्दाखेरि महाधिवेशनको मिति,
3: हामी चाहन्थ्यौं महाधिवेशन एकताको महाधिवेशन होस्। हाम्रो धेरै ठूलो प्रयास र प्रयत्न रह्यो एकताको महाधिवेशन गरौं, सबै साथीहरू समेटियौं, नेपाली कांग्रेसको हिजोको विरासतलाई नेपाली जनताको बीचमा लिएर जाउँ, पुरानालाई सम्मान गरौं, नयाँलाई आकर्षित गरौं, सबैको कांग्रेस बनाऊ, सबै अट्ने कांग्रेस हुन्छ यहाँ। कांग्रेसले लिएका नीतिहरू आश्रितै जनताका पक्षमा छन्। यहाँ जेएनजी पुस्तादेखि प्रजातन्त्र सेनानी संघसम्म अट्ने गरी अहिले विधानमा हामीले सबै कुराहरू उल्लेख गरेका छौं। कोही पनि छुट्दैन, कसैको पनि अपमान हुँदैन। झन् नेपाली जनतालाई लोकतान्त्रिक पद्धतिमा विश्वास गराउने, संविधान जारी गर्ने र नेपालको परिप्रेक्ष्यमा सबै पार्टीलाई, सबै हिजो कुनै व्यवस्था नमान्ने थिए, कुनै संविधान नमान्ने थिए, कुनै अवस्था नमान्ने थिए, सबैलाई एक ठाउँ ल्याउने भूमिका खेलेको पार्टीले पार्टीभित्र आन्तरिक रूपमा विवादित र विभाजित भएर दुईटा अधिवेशन नगरौं भन्ने हाम्रो धेरै ठूलो प्रयास र प्रयत्न रह्यो। अन्तिम समयसम्म पनि हामी यो र त्यो नभनिकन अहिले जुन नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा भएको कंग्रेसले एकताको अधिवेशन गरौं, सबैलाई समेटेर जाउँ भन्ने प्रयास र प्रयत्न भयो। अर्को अधिवेशन नगरौं भन्ने हाम्रो चाहना थियो। अब हिजो पूर्व सभापतिको तर्फबाट एउटा वक्तव्य पनि आएको छ, तर हामी आग्रह गर्न चाहन्छौ कांग्रेसलाई अब विवादित र विवादित बनाउने बेला छैन। एकताको अधिवेशन एकताबद्ध बनाएर नेपाली जनताका अहिलेका ठूला समस्याहरू जुन छन्, अहिले राष्ट्रियतामाथि भएको प्रहार, लोकतन्त्रमाथि भएको प्रहार, कानूनी राज्यमाथि देखिएका अडचनहरू, त्यसपछि प्रजातान्त्रिक संस्कृत र संस्कारमाथि देखिएका अप्ठ्यारा बादलहरू, यी समाप्त पार्न केवल कांग्रेसको एकता छ, सबै एक भएर जानुपर्छ भन्ने हाम्रो आग्रह हो। त्यसैले सबैलाई समेट्ने खालको अहिले
2: भनेपछि अब तपाईँको क्लियर लाइन भनेको चार तारे झण्डा र रोखमुनि सबै अटाउनुपर्छ भन्ने लाइन भयो। रामरी खतिवडाजी त्यहाँ चाहिँ पुगिसक्नुभयो, गइसक्नुभयो सानेपामा होइन?
3: त्यो पहिलेदेखिकै लाइन त्यही हो नि, पुगो भन्ने कुरै भएन नि। हामी नेपाली मिलाउने त कोसिस गर्नुपर्छ नि, सबै पार्टीका साथीहरूलाई, पार्टीका साथी मात्र होइन अन्य प्रजातन्त्रवादीलाई पनि ल्याएर कांग्रेस सबै पार्टीको मियो पार्टीका रूपमा स्थापित गर्नुपर्छ। कहिलेकाहीँ मान्छेहरू सानातिना कुराबाट दिग्दार पनि हुन्छन्, वाक्क पनि हुन्छन्, बाहिर पनि जान्छन्, तर ती साथीहरूलाई पनि एक ठाउँमा ल्याएर नेपालको प्रजातान्त्रिक पार्टी पहिलो फेरि र प्रिय जनताको बनाउन हामी लाग्यौं।
2: अब कति जति यताबाट संस्थापन इतर पक्षबाट के कति नेता कार्यकर्ताहरू कसको नेतृत्वमा कसरी चाहिँ संस्थापनतर्फ जाँदै हुनुहुन्छ इतर पक्षबाट?
3: होइन, त्यो यो पार्टी प्रवेशको कुरै होइन नि। धेरै साथीहरू पहिलेदेखि थिए, यसरी जाउँ भन्दाखेरि अब पार्टीका केही कुराहरू चाहिँ अझ सबैलाई, यो चाहिँ हाम्रो क्रियाशील सदस्यता रिन्यू गर्ने कुरा थियो, अध्यावधिक भन्ने कुरा थियो, रिन्यू गर्ने जजले पुसमा 2082 साल पुसमै रिन्यू गर्नुभएको छ, सबैलाई नै रिन्यू गरिदिइसकेपछि त्यो अध्यावधिक पनि विस्तारित गर्दै जाने भने सबै कांग्रेसहरू त्यहीँ खोलेर अट्ने अवस्था सिर्जना भइहाल्यो नि एउटा। दोस्रो के थियो भने 15 महाधिवेशनमा 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यहरू स्वत तपाईँको हिजोकैलाई समावेश गर्ने जुन निर्णय गर्ने भन्ने थियो त्यो पनि भइसकेपछि त कोही यताउति भन्ने कुरै भएन नि।
2: तर अब अहिले चाहिँ निवर्तमान सभापति शेरबहादुर देउवाललाई एक्लै छोडिदिनु भयो होइन तपाईँहरूले सबै मिलेर?
3: सबै मिलेपछि त एक्लै छोडिँदै छोडिदिन्थ्यो नि हामी सब पूर्व प्रधानमन्त्री नेपाली काङ्ग्रेसको पूर्व सभापतिज्यूलाई कमजोर बनेको देख्न पनि चाहनौन। प्रजातन्त्रको उहाँ पनि मियो हो, नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गर्नुभएको छ, उहाँको अपमान गर्ने पनि हाम्रो चाहना छैन र म कसैलाई गाली गर्न पनि चाहन्न। अहिले फेरि हामीहरू एउटा संस्कार के छ भने एक ठाउँमा बस्ने अर्कोलाई गाली गर्ने, अर्कोमा बस्ने अर्कोलाई गाली गर्ने, यो पद्धति अन्त्य गर्नुपर्दछ। र पार्टीका साथीहरूको अपमान गरेर कसैको पनि इज्जत बढ्दैन, पार्टीको इज्जत बढ्दैन। एउटा साथी अरू कुरा केही गर्दैन, आफ्नै पार्टीका साथीलाई बिहानदेखि दालेर तारे हात लाएर सडाप्छ, यो गलत प्रवृत्ति हो। राजनीतिमा यी कामहरू हामी सबैले अन्त्य गर्नुपर्छ। हामीले अर्काको सम्मान गर्न सिक्यौन भने तपाईँलाई फेरि तपाईँको सम्मान अरूले गर्दैन। त्यसैले म कसैलाई पनि अहिले हेर्नुहोस् धारे हात लाएर सराप्ने तथा नाम गाली गर्ने, हिजो सँगै प्रजातान्त्रिक आन्दोलनमा सँगै काम गर्दाखेरि सबभन्दा राम्रो हुने, अहिले एकछिन बाहिर बस्दाखेरि चाहिँ यो चाहिँ एकदम बेकुप हुने भन्ने प्रवृत्ति गलत हो।
2: तर अब कंग्रेसलाई चाहिँ जे भए पनि मिलाउन त सकिएन नि त, अब विभाजनको डिलमै त कंग्रेस भयो नि त, एउटा पक्ष एउटा किता त अब फरक पार्टी बनाएर अगाडि जाने भयो नि त।
3: कोसिस गरिरहेको हो, हेर्नुहोस् अब हेर्नुहोस् अन्तिमसम्म पनि हाम्रो प्रयत्न र आफूले गाली खाएर भए पनि यो चाहिँ काम पार्टीमा चाहिँ एकताको सन्देश दिउँ भन्ने हामीलाई चाहथ्यो। यस्ता कुरा गर्दा धेरै साथीहरूले गाली पनि गरे, फलानु डिस्टर्न यहाँ जाने त्यहाँ जाने आदि इत्यादि। यी सबैको चाहना के थियो भने पार्टीलाई एकताको पार्टी बनाउने। अबका हेर्नुहोस् यो 21औं शताब्दीको अहिले यो 22औं शताब्दी अब आउनै लागेछ, अबको सबै च्यालेन्जलाई मेकअप गर्ने खालको लिडरसिप पनि त हुनु पर्यो नि, सबैले लिएर हिँड्न सक्ने क्षमता पनि हुनु पर्यो। अब हामी फेरि मैले कसैलाई अपमान गर्न सकेको होइन, उही पञ्चायतले मलाई कुटो खुट्टामा घाउ छ भोट नदिए पाप लाग्छ भनेर मात्र हुँदैन। अब तपाईँका कुरा जनताका बीचमा लान सक्नुपर्छ, जनताका कुरा आफूले सुन्न सक्नुपर्छ, सुनेका कुराहरू प्रस्तुति राम्रो गर्न सक्नुपर्छ। यी सबै कुरा क्षमता भएका साथीहरूलाई अगाडि बढाएर जाने हो।
2: अब देउबा पक्ष कमजोर हुँदै जाँदापछि गएपछि मात्रै उहाँहरूका विश्वास पात्रहरू गगनतिर लागेका हुन् कि यो राजनीतिक निष्ठा मान्ने कि अवसरवाद मान्ने भन्ने खालको पनि त विश्लेषण छ नि त अहिले बजार।
3: होइन, यो तपाईँहरूले पनि गर्ने विश्लेषण तपाईँहरूको विश्लेषण हो। हामी सबै नेपाली काङ्ग्रेसका विश्वासीलाई पात्र हौ। नेपाली काङ्ग्रेस कमजोर हुँदाखेरि विश्वासीलाई पात्रहरू डरा हुन्छन् भनेर कसैका पनि, काङ्ग्रेसलाई डरो बनाउन हामी लाग्ने हो, व्यक्तिलाई डरो बनाउन होइन।
2: अब अहिले चाहिँ अब नेपाली कंग्रेस डरो बन्ने, बलियो बन्ने, कंग्रेस एक ढिक्का भएर अगाडि बढ्ने, कंग्रेस चाहिँ राम्रो पार्टी बन्ने, लोकतान्त्रिक उन्नत पार्टी, सुदृढ पार्टी बन्ने कुरालाई अब कसरी चाहिँ कतिपयले के भन्नुभएको छ भने हिजो मिन विश्वकर्माजीहरूले पनि अब यता संस्थापन पक्षतिर नै आफ्ना गतिविधिहरू अगाडि बढाउने भन्नुभएको छ। अदालतको सर्वोच्च अदालतको निष्ठाको जुन त्यहाँ मुद्दा कायम छ त्यो मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म चार तारे झण्डा र रूखको छारीमा बस्ने र त्यस पछाडि के हुन्छ त्यसपछि अर्को स्वविवेकको निर्णय गर्ने भन्ने खालले पनि कतिपय नेता कार्यकर्ताहरू अर्कोपट्टि पनि लागेको छ।
3: एउटा कुरा त्यता पनि नजान्नु, सधैँ अदालत अदालत अदालत भनेर पनि भएन, राजनीतिक दललाई सधैँ अदालतमा लगेर झुन्ड्याइरहनु पनि हुँदैन, एउटा त्यसको पनि समय हुन्छ। अब अधिवेशन सम्पन्न भइसकेपछि अदालतबाट के निर्णय आउँछ भनेर अब सधैँ हुन्छ। पार्टीको अधिवेशन गर भनेर कानूनमा हामीले उल्लेख गरेका छौँ, संविधानमा उल्लेख गरेका छौँ, प्रत्येक 5 वर्ष र 6 महिना भनेर संविधानमा उल्लेख गरेका छौँ। अब अधिवेशन गरिसकेपछि पनि अदालतले यसो गर्ला र फेरि यता होला भन्ने कल्पनातिर जानु हुँदैन। विचाराधीन हुन्छ, आउँदै गर्छ, पार्टी अगाडि बढ्दै जान्छ।
2: भनेपछि अब पार्टी अगाडि बढ्यो, कंग्रेस अगाडि बढ्यो, गगन थापाको नेतृत्व,
3: हजुर
2: होइन शेरबहादुरजीलाई अब के भन्नुहुन्छ त्यसो भए?
3: फेरि तपाईँ फेरि अब यो को बहादुरजी को कुमारजी
2: तपाईँका पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्री
3: उहाँलाई सम्मान गर्छौ, नेपालको राजनीतिमा उहाँको पनि ठूलो योगदान छ। हाम्रो आग्रह सबैलाई छ, गगन थापा अहिले सभापति हुनुभएको छ, उहाँलाई पनि पार्टी फुटेको पार्टी उहाँलाई पनि रहर छैन, विशेष महाधिवेशनले मात्रै पनि पर्न सबै साथीलाई समेत जाने उहाँसँग पनि च्यालेन्ज छ। 80 वर्षको उमेरमा फेरि पार्टी फुट्यो भने त्यसको कलङ्क माननीय शेरबहादुर पनि लिनुहुन्न भन्ने हामीलाई विश्वास छ, र पार्टी फुटाउने लाइनमा उहाँ पनि जानुहुन्न भन्ने, अन्तिम समयमा पार्टी एकताबद्ध बनाउन उहाँको पल रहनेछ भन्ने विश्वास लिएका छौँ।
2: पार्टी विभाजन हुने सम्भावना हो वा चाहिँ असन्तुष्टहरू चाहिँ बाहिरिने सम्भावना हो अहिलेको पछिल्लो गणित हेर्दाखेरि चाहिँ?
3: म त्यतातिर पनि भइन, सबै साथी हामीलाई चाहिन्छ, अहिले कसै साथ तिक्तताको राजनीति गर्न चाहन्न, काहीँ न काहीँ हामीले भन्ने गरेका छौँ, जत्रो सुकै ठुलो झगडा पनि हाम्रो कत्रो सानो मुलुक यति सानो छ, काहीँ न काहीँ हाम्रो भेट भइरहन्छ। हामीले गरेका वचन, हामीले गरेका व्यवहार, हामीले गरेका कामले एउटाले अर्कोलाई सिधा रूपमा हेर्न नसक्ने अवस्था सिर्जना नहोस् कसैलाई पनि। त्यसैले म कसैको बारेमा पनि यो तितो टिप्पणी गर्न चाहन्न, चोइटेर गएको अथवा फलानु गएको यस्तो गएको पनि भन्न चाहन्न। सबैको चाहना काँग्रेस दल बनाउनु चाहिँ लाग्नुपर्छ भन्ने मात्र हो।
2: होइन, नेता कार्यकर्ताहरू त रणभुल्न पर्नु भएको छ नि त अहिले पनि, के गर्ने
3: रणभुल्न भनेको फेरि सुन्नु न सुन्नु, सबैलाई थाहा छ। हिजो हामी चुनावमा गयौँ, चुनाव बेला हामीले सबै साथीहरूले प्रयत्न र प्रयास गर्यौं, काहीँ थोरै भोटले हारो होला, काहीँ धेरै भोटले हारो होला, त्यो फरक विषय थियो। र नेपाली काँग्रेसका साथीहरू सब एकताबद्ध भएर लागेका थिए। आज पनि रुख र चार तारे अहिले नेपाली काँग्रेसले गरेको अधिवेशनमा सब एकताबद्ध भएर लाग्नु पर्छ।
2: तर अहिले पूर्णबहादुर खड्का लगायतका नेताहरू पनि संस्थापन तर्फै फर्किनु भएको छ होइन? त्यसो भए
3: तपाईँलाई एउटा कुरा फेरि तपाईँ व्यक्ति व्यक्तिको नाउँ लिएर यी कुराहरू भयो होला, तर उहाँले पनि के भन्नुभयो भने म पार्टी फुटाउने लाइनमा जान्न, मेरो जसरी रुख र चार तारा भने त्यही ठाउँमा म रहन्छु, म अन्त जान्न भनेर पूर्णबहादुर खड्काले पनि भन्नु।
2: समस्या पर्यो नि त डाक्टर शशाङ्क कोइरालालाई देउवाले अगाडि सारिसके पछाडि त के गर्ने उहाँको त, अनि यता आउनै पर्यो नि त होइन?
3: व्यक्ति व्यक्तिका कुरातिर नजानुहोस् न, अब फेरि त्यो फेरि घाउलाई नै कोट्याइरहने चलाइरहनेतिर नजानुहोस्। पार्टी एकता तपाईँहरूले पनि पहल गर्नुहोस्, नेपालको ठूलो प्रजातान्त्रिक पार्टी यसलाई एक बनाएर जनताका पक्षमा लिएर जानुहोस्, जनताका कुराहरू गर्न सक्ने पार्टीका रूपमा निर्माण गरौँ। सधैँ झगडाको बाटोमा तपाईँ पनि नलाग्नुहोस् न, बेला बेला कोट्याई सोट्याई झगडा गराउने काम नगर्नु होला।
2: होइन, हतारमा महाधिवेशन गर्नु पनि नियम विपरीत हो भन्नुभएको छ क्या देवाजीले हिजो मात्रै?
3: होइन, हतार हतार भनेको त टाइम तोकेको छ। हतार त कार्य समितिले धेरै पहिलादेखि सदस्यता, यो त एक वर्ष अगाडि नै पुसमै गरेको थियो नि, नवीकरण गरेका तिनै सदस्य साथीहरूलाई भोटर्स बनाएर जनताका बीचमा गएर कार्यकर्ताका बीचमा गएर 6,753 ओडामा पुगेर 753 पालिकामा गएर 77 जिल्लाबाट प्रतिनिधिहरू 165 निर्वाचन क्षेत्र 330 प्रदेशबाटै सबैबाट निर्वाचित भएर आउँछन् नि। र अझ राम्रो हेर्नुहोस्, यति राम्रो हाम्रो विधान छ, हामीले पुराना पुस्ताहरूलाई सम्झिन सेनानी हाम्रा प्रजातन्त्र सेनानी संघहरूलाई प्रत्येक ओडाबाट नै प्रतिनिधित्व गराउने गरी विधानमा उल्लेख गरेका छौँ। नयाँ पुस्ताहरूलाई आकर्षित गर्न जे 30-35 वर्षका मुनिलाई प्रत्येक ओडाबाट नै ल्याउने गरेका छौँ। दलित ल्याउँछौँ, महिला ल्याउँछौँ, जनजाति ल्याउँछौँ, पिछाडिएको वर्ग ल्याउँछौँ, अपाङ्ग ल्याउँछौँ। यति राम्रो विधान हामीले निर्माण गरेका छौँ। सबै अत्यन्तै छ त, पुराना पुस्तालाई पनि सम्मान हुन्छ, नयाँ पनि आकर्षित हुन्छन्। यसलाई अझ व्यवस्थित गरेर समेटेर जान सक्यो भने भोलि हाम्रो भविष्य अझ सुन्दर हुन्छ। मैले आज के पाएँ पाइनँ भन्नेतिर नलाग्नुहोस्, सबैलाई यो वातावरण सिर्जना गर्ने काँग्रेस बनौ, यो खुसीको कुरा हो भनेर लाग्नुहोस् न।
2: होइन, तपाईँलाई यहाँ चाहिँ धेरै अडियन्सहरूले, धेरै शुभेच्छुकहरूले, कंग्रेसकै नेता कार्यकर्ताहरूले हेरिरहनु भएको छ, भन्नुभएको छ दाई तपाईँ हिजो जुन ढंगले तपाईँले लिड गर्नुभयो, नेतृत्व गर्नुभयो, हामी त रणभुल्लमा पर्यो, अब के गर्ने, कता जाने, अब यो त अलिक के भयो अहिले?
3: तपाईँले कहाँ भन्नुभयो? एउटा कुरा भनौँ, जुन दिन निर्वाचन आयोगमा गएका थियौँ त्यस दिन पनि मेरो वचन त्यही छ। मैले ओखलढुङ्गामा यसचोटि चुनाव लडिन नलड्दै गर्दाखेरि त्यहाँका साथीहरूले तपाईँको रोल के हुन्छ भन्दा पनि त्यस दिन पनि मैले भनेको छु, अब यत्रो राजनीति जीवन गरिसक्यो, सबै रुख र चार जहाँ हुन्छ त्यही सहयोग गर्नुहोस् भनेर, त्यहाँ पनि भनेको छ रुखलाई नै गर्नुहोस् भनेर। नेपाली काँग्रेसमा केही कुराहरू सबैलाई एकताबद्ध बनाउन कोसिस गरियो, कोसिस सफल नभएपछि अन्त पार्टी फुटाएर जान सकिँदैन। नेपाली काँग्रेस रुख र चार तारा भएको, अहिले गगन थापा सभापति भएको काँग्रेसकै नेतृत्वको अधिवेशनमा हामी जान्छौँ।
2: अब यो फेरि उहाँहरूलाई चाहिँ एकीकृत गर्न सक्ने सम्भावना केही त्यस्तो देख्नु भएको छ, क्रियाशील सदस्यतादेखि लिएर अन्य प्रक्रियाहरूमा?
3: अब हामीले धेरै ठूलो प्रयास र प्रयत्न सभापतिजीले पनि गर्नुभयो, हिजो पनि वक्तव्य निकाल्नु भएको छ, सबैको प्रयास जारी छ। धेरै साथीहरू अब हेर्नुहोस् रणभुन्न पर बस्ने भएको हो, पार्टी यस्तो अवस्था नहोस् भन्ने सबैको चाहना नै थियो। त्यसैले म सुरुदेखि मेरो त धारणा अलिक फरक भएको भनेको विशेष महाधिवेशन त्यो समयमा नगरेको भए हुन्थ्यो भन्ने मेरो धारणा थियो। त्यो पनि अब त्यो समाप्त भइसक्यो, विशेष महाधिवेशनले मात्रै पनि नहुँदो रहेछ भनेर सभापतिजीले नै प्रयत्न गरेर सबैलाई समेटेर लाने जुन प्रयास गर्नुभएको छ यो सकारात्मक छ। सबैलाई समेटेर लगेको परिणाम भोलि पनि आओस् र काङ्ग्रेस पहिलो र प्रिय भएर रहन सकोस्। अहिले राष्ट्रिय मुद्दाहरू, अन्तर्राष्ट्रिय परिस्थितिहरू सामना गर्न अरू पार्टीहरूले सक्लान् जस्तो अवस्था अहिले पनि देखिएको छैन, त्यसका लागि फेरि काङ्ग्रेसकै नेतृत्व आवश्यक छ। त्यसमा पनि यिनै साथीहरू समेटेर गएको नेतृत्वले सम्भव छ भन्ने हामीले लागेको छ।
2: तर कतिपय हिसाबले नेपाली कंग्रेसलाई चाहेर पनि विभाजन गर्न नचाहेका तपाईँ नेता कार्यकर्ताहरू अर्को पक्षले वा कसै तेस्रो पक्षले पनि त्यसमा रोल प्ले गरिदिइरहेको छ र यसलाई पार्टीलाई विभाजन गराउनका निम्ति केही तत्त्वहरू सक्रिय छन् भन्ने खालको आरोप पनि थियो, त्यो आरोप कतिको साँचो हो?
3: म हेर्नुहोस्, कुनै त्यस्ता संघ संस्था र सहसम्बन्ध सम्बन्धित व्यक्ति होइन। हाम्रो चाहना पार्टीलाई नै एकीकृत बनाउने र पहिलो बनाउने र प्रिय बनाउने हो। हामी कहाँबाट के थियो भन्ने कुरा हामीलाई थाहा छैन, कुन शक्ति लाग्यो भन्ने पनि जानकारी छैन। तर हामी चाहन्छौ अहिले पनि सबैले यत्रो वर्ष राजनीति गरेका नेताहरू हुनुहुन्छ, हामीभन्दा हाम्रो उमेरभन्दा बढी राजनीति गरेको नेतृत्ववर्ग हुनुहुन्छ, उहाँहरूले अहिलेको यो च्यालेन्जिङ परिस्थितिमा काङ्ग्रेसलाई एक बनाएर जानका लागि आफैले अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने विश्वास लिएको छु मैले चाहिँ। हेर्नुहोस्, अझै पनि अन्तिम समयमा मलाई विश्वास छ, 3 गते हो र 4 गते वडा अधिवेशन हुन्छ, त्यो बेलासम्म सबै साथीहरू यो वडा अधिवेशनमा संलग्न भएर जाने विश्वास मैले चाहिँ लिएको छु।
2: भनेपछि क्रियाशीलता, सदस्यता नवीकरणदेखि लिएर सबै प्रक्रियाहरू यथावत छ अहिले, जतिखेर पनि सम्भावना छ त्यसको त होइन?
3: होइन, सबै गरिदिइसक्यो त केन्द्रीय कार्यालयले गरिसके भनेर। यो हामीले त क्रियाशील पुसमा जुन हाम्रो कुरा थियो पुसमा रिन्यु गरेका सबैलाई गरिपाऊ भनेर त्यो सब अटोमेटिक हुने व्यवस्था भइसक्यो, त नयाँ लिन चाहेलाई पनि दिएकै छ। अब निर्वाचनको कार्यतालिका आएर सबै निर्वाचन अधिकृतहरू गाउँमा पुगेपछि आजदेखि त नाउँ थप्न पाइएन होला नि त।
2: अब त्यसो भए को को आउनुहुने भयो यतापट्टि के भन्न सकिन्छ ट्याक्कै अलिकति राम्रो हाई लेभलको, जस्तो रामरी खतिवडाजी लगायतका अन्य नेताहरू होइन, अब संस्थापनतिर चाहिँ को को हटाउनु हुने भयो सबैतिरबाट, यता इतर पक्षबाट कतिजना जति भन्ने सबै छ,
3: सबै पार्टीलाई डरो बनाउन भएर एक भएर लाग्छौ यति ढुक्क हुनुहोस्।
2: होइन के त्यसको संख्या किन्न होइन, हिजो अब मिलाउन लागेको एउटा तपाईँहरूको टिम जो छ त्यो टिम सबै चाहिँ संस्थापनतर्फ र यो महाधिवेशनलाई सफल पार्नतिर उद्दत हुनुहुन्छ होइन?
3: हजुर हजुर, सबै साथीहरू लाग्नुहुन्छ भन्ने विश्वास छ।
2: र अब जाँदा जाँदै कंग्रेसमा अबको लोकतान्त्रिक पार्टी जसले पार्टीभित्रै विवाद समाधान गर्न सक्नुपर्ने थियो अदालतको सहारा लियो, हुन त अब यो कुरालाई अब तपाईँले भनिसक्नुभयो विगतमै भयो, अब यसलाई चाहिँ म धेरै कुट्याउन त चाहँदैन होइन।
3: तर
2: एउटा कुरा, कंग्रेसको पुरानो पुस्तालाई अझ भनौँ पूर्व प्रधानमन्त्रीज्यूहरूलाई पनि सकिएसम्म चाहिँ मिलाउन हरदम प्रयत्न, अझ त्यसमा युवा पुस्ताहरू पनि
3: तपाईँको अन्तिम अन्तिम समयसम्म रहन्छ। हाम्रो आग्रह र अनुरोध पनि छ, हामी सबैलाई सम्मान गर्छौँ, इज्जत गर्छौँ, प्रतिष्ठा गर्छौँ, गाली गर्दैनौँ, अपमान गर्दैनौँ कसैको पनि, तुच्छ वचन बोल्ने पनि हुँदैन। हामीले हिजोको इतिहासलाई पनि सम्झिन्छौँ, तर सबैले त्यही सम्झेर पार्टी एकताबद्ध भएर अगाडि बढ्न आग्रह र अनुरोध पनि गर्न चाहन्छु म। भोलि हेर्नुहोस्, पार्टीमा लागेका साथीहरू पार्टीलाई डरो नबनाइकन, तपाईँको आवाज डरो हुँदैन, तपाईँको भावनाहरू डरा हुँदैनन्, तपाईँको बलि वचन डरो हुँदैन, त्यसैले पहिलो काम हामी पार्टीलाई डरो बनाउन लागौँ भनेर सबैलाई अनुरोध पनि गर्न चाहन्छु।
2: म हामी कहाँ एउटा लिस्ट आएको छ क्या, 5060 जना जति चाहिँ यतापट्टि फर्किनुभयो भनेर।
3: अब तपाईँका लिस्ट कति आयो? सम्पूर्ण नेपाली काङ्ग्रेस जति एकै ठाउँ हुनुपर्छ है।
2: र तपाईँको अन्तिममा नेता कार्यकर्तालाई के छ भनाइ, शुभेच्छा शुभकामना?
3: मैले अघि नै भने, अब यो पार्टीका विवादका कुरा कोट्याएर नबसौं, सब एकताबद्ध भएर महाधिवेशनमा जाउँ।
2: हस्, यहाँको महत्वपूर्ण समय र सुझावलाई धेरै धेरै धन्यवाद रामरी खतिवडा। नमस्कार, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता रामरी खतिवडा, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
4: प्रथम पुरस्कार 2,00,000
3: द्वितीय पुरस्कार 1,00,000
4: तृतीय पुरस्कार 60,000
3: टाइटल स्पोन्सर इगो
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
4: नासा सिक्युरिटिज
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर
4: युनाइटेड अगोज इन्सुरेन्स
3: यति एयरलाइन
4: वेदालय
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
3: कथा पठाउनका लागि barkharibooks@gmail.com
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
5: ए भतिज त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
6: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: लामखुट्टेको टोकाईबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको छाल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्टी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेङ्गी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त
6: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोलादै के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
10: डिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे हुनुहुन्छ पाण्डेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब तपाईँहरूले चाहिँ यता मुस्ताङमा एउटा जलवायु सम्मेलन सम्बन्धीको जुन एउटा कार्यक्रमको आयोजना गर्नुभयो नेपालले पनि निकै ठूलो समस्या ब्यौर्नु परेको छ होइन यो समस्यालाई चाहिँ समाधान गर्नुपर्छ त्यसमा नेपाल चाहिँ एकदमै चनाखो भएर अगाडि बढ्नुपर्छ अन्तर्राष्ट्रिय समुदायमा पनि यसले चाहिँ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने खालले पनि त्यहाँ कुराकानी उठेको जस्तो पाइयो यसको उद्देश्य उपाध्येयता चाहिँ के हो सुरुमा
11: यसको मुख्य उद्देश्य भनेकै अब नेपालमा जलवायु परिवर्तनको कारणले नेपालले यस्ता ठूला महाविपत्तिहरू भोग्न नपरोस् हाम्रो आफ्नो नेपालको मात्रै कारणले यस्तो भएको छैन यो अन्तर्राष्ट्रिय जगतमा पनि यो कुरा उठोस् नेपाललाई सबै निरीह बनाउने वातावरण सबै सिर्जना नहोस् भन्ने पनि सोच हो र हामीहरू सबै नागरिकले अब जलवायु परिवर्तनको बेलामा हामी गर्नुपर्ने व्यवहारहरू हाम्रा सबै अब यो अहिलेको यो जटिल परिस्थिति सिर्जना हुँदा मात्रै हामी पछुताउने होइन, सबै सचेत हुनुपर्छ भन्ने विषयमा यो चाहिँ जलवायु सम्मेलन 2083 घरपजोङ गाउँपालिकाले आयोजना गर्यो र देशैभरिका स्थानीय सरकारका प्रमुखहरूको त्यहाँ उपस्थिति छ, विज्ञहरूको उपस्थिति छ, संघ सरकार प्रदेश सरकारको पनि उपस्थिति भएर यो निकै गहकिलो र निकै महत्व बोकेको सम्मेलनको रूपमा यो सम्मेलनलाई लिएको।
10: अब त्यहाँ चाहिँ के विषयमा कुराकानी भएको छ? यो अन्तर्राष्ट्रिय समुदायमा पनि जलवायु सम्मेलन सम्बन्धी वा चाहिँ सरकारको ध्यानकर्षण वा संघ सरकारको ध्यानकर्षणका विषयहरूलाई चाहिँ कसरी जोड़ दिनु भएको थियो? किनभने प्रधानमन्त्री पनि संयुक्त राष्ट्र संघको महासभामा जाँदै हुनुहुन्छ, भाग लिनका निम्ति असोज 6 गते जस्तो लाग्छ मलाई, होइन? त्यहाँसम्म ध्यानकर्षण पुर्याउने काम भयो कि भएन?
11: एकदमै भएको छ, सबैले यो विषय उठाउनु भएको छ। संघीय मन्त्री को प्रमुख आतिथ्यता छ, कृषि वन तथा वातावरण मन्त्रीको चाहिँ प्रमुख आतिथ्यतामा यो सम्मेलनको उद्घाटन भएको छ र त्यहाँ निकै जोरदारका साथ अहिले भएका परिस्थितिहरू, अहिलेको यो यो हिमताल फुट्ने, हिम पहिरो जाने देखि लिएर मधेसमा पानीका मुहानहरू सुक्नेदेखि हिमाल पहाड तराईका प्रकृतिहरू बिग्रिएका कुरादेखि हामी सुस्ताएर बस्न हुँदैन भन्ने विषयमा यो निकै जोरदारका साथ उठेको छ। साथै भोटे कोशीको अहिलेको महाविपत्तिको विषय पनि उठेको छ र अब बाँकी दिनहरूमा यस्तो विपत्ति आइलाग्छ कि भन्ने कुरामा चाहिँ हामी सबै सचेत हुनुपर्छ, सबैले यसलाई चाहिँ ध्यान दिनुपर्छ र यो चुनौतीको सामना गर्न नेपाल सबै यसको शिकार हुन सक्दैन। ठूला देशको बीचमा भएका औद्योगिक विकासले उकालो चढेका देशहरूसँगको यो चाहिँ प्रदूषण नेपालले बेहोरिरहन सक्दैन। नेपाल यसमा चाहिँ सधैँभरि दयाको पात्र बनेर पनि पस्न सक्दैन, यसमा चाहिँ यो चुनौतीलाई फेस गर्ने र यसमा चाहिँ निरीयता प्रकट गरेर बस्न हुँदैन। अब अहिलेको युएनको महासभामा प्रधानमन्त्रीले यो चाहिँ नेपालमा सबै संकटहरू आइलाग्छन् यसलाई चाहिँ विचाराको रूपमा लिने कुरा हामीलाई सह्य हुँदैन भन्ने विषय पनि उठेको छ। त्यस कारण यो कुरालाई चाहिँ जोरदारका साथ नेपाल सरकारमा पुर्याउने र सबै मिलेर तिनै तहको सरकार मिलेर अब चाहिँ यसको सामना गर्न तयार हुनुपर्छ भन्ने कुराहरूको पनि यहाँ निकै जोरदारका साथ उठेको छ र त्यहाँ विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको छ, प्यानल डिस्कसन भएको छ र सबै सुसूचित छन् र त्यहाँका मुस्ताङवासीहरूले यो काली नदीको किनारमा जुन किसिमको हिमालको काखमा भएको यो भेद फेरि पनि अर्को भोटेकोशीको रूप लिन्छ कि भन्ने सन्त्रासका कुराहरू पनि त्यहाँ उठेका छन् र त्यसको व्यवस्थापनको लागि अब सरकार साँच्चै नै यो यो यो स्थिति सिर्जना हुन नदिनको लागि अन्तर्राष्ट्रिय रूपमा यी कुराहरू उठाउनुपर्छ भन्ने विषय जोडका साथ उठेको छ।
10: प्रधानमन्त्रीज्यूले कुरा सुन्नुभएको छ, प्रधानमन्त्रीज्यूबाट त्यहाँ
11: शुभकामना। प्रधानमन्त्रीज्यूले त्यहाँ एउटा शुभकामना सन्देश पनि पठाउनु भएको छ, म त्यहाँ उपस्थित नभए पनि मेरो ध्यानकर्षण भएको छ र यो कार्यक्रमको सफलताको शुभकामना भनेर उहाँले नि पठाउनु भएको छ र संघीय मन्त्री मार्फत यो सन्देश पुर्याउनलाई सबैको आवाज एउटै किसिमको आवाज थियो र यो यति ठूलो कार्यक्रम यति ठूलो सम्मेलन न हिजो भएको थियो, न संघले गरेको थियो, न प्रदेशले गरेको थियो र न स्थानीय तहहरूले आँट गरेका थिए। यो भुटेन भविष्यको कार्यक्रम यति ठूलो कार्यक्रम आयोजना गर्ने जुन हिम्मत गर्यो घरपजोङ गाउँपालिकाले यो सबैको लागि एउटा शुभ सन्देश पनि हो र यहाँ सबैजना एकाकार भएर काम गर्नुपर्छ भन्ने कुराहरू उठेको छ र त्यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीका स्थानीय सरकारका प्रमुखहरू अत्यन्त सशक्तताका साथ त्यहाँ उपस्थिति जनाउनु भएको छ कि सबैतिरको यो चाहिँ अहिलेको यो विषय नै अति महत्वपूर्ण विषय भएको हुनाले पनि यो कुराहरूको लागि सबै तनाखो भएर त्यहाँ उपस्थित भएको छ। एक हिसाबले जोमसोम राष्ट्रिय क्षेत्र बनेको छ र त्यहाँ उठेका विषयहरू धेरै महत्वपूर्ण विषयहरू पनि उठेका छन्। यो समाधानको लागि राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा यो जलवायु संकटको सामना गर्ने शक्ति अब नेपालले प्राप्त गर्नुपर्छ भन्ने कुराहरू।
10: अब एउटा कुरा लक्ष्मीदेव पाण्डेजी, अब तपाईँकै आफ्नै गाउँपालिका नवलपुरको होमसेकोट गाउँपालिका 6 पेलेगा स्थित होइन, यो धामी भीर जस्तो लाग्छ मलाई, त्यहाँबाट निरन्तर
11: घागी
10: भीरबाट होइन निरन्तर बारुदको जस्तो गन्दा धुवा निस्किरहेको, तपाईँ पनि त्यहाँ अनुगमनका लागि गएको विषय, त्यस पछाडि हामीले पनि यसलाई निरन्तर रूपमा त्यहाँको समाचार संचार माध्यममा पनि प्रसारण गरिरहेका छौँ र सुनि पनि रहेका छौँ। त्यो स्थिति के हो त्यहाँ, त्यहाँ किन चाहिँ यो कहिलेदेखि धुवा आयो, योभन्दा अगाडि कहिले आएको थियो, फेरि यो कहिले चाहिँ फेरि सुरुवात भयो, होइन यो कस्तो खालको धुवा आइरहेको छ, त्यसले कस्तो खालको असर पुर्याइरहेको छ?
11: यो त्यो क्षेत्रमा भनौँ न 16-17 वर्ष अगाडि भनौँ न 20 वर्षको हाराहारीमा पनि त्यसरी त्यहाँका पाका पुराना मान्छेहरूले यहाँ धुवाँ पुत्तायो, धुवाँ निस्कियो, जमिन मुनिबाट धुवाँ निस्कियो भन्ने कुराहरू र त्यहाँ त्यहाँ यो यो चाहिँ अलिकति यसको संकेत के हो भन्ने कुराहरूको चर्चा चलेको थियो। त्यो बिस्तारै त्यो ठाउँ छोडेर फेरि केही समय त्यहाँ धुवाँ पुत्ताउन छोड्यो, तर त्यहाँको जमिन एकदमै त्यो आगो बोलेर कोइला जस्तो हुँदै त्यो भेग नै त्यसरी कोइला जस्तो कालो बगिरहेको छ र पहिरोहरू धेरै झरेको छ, त्यहाँका रूखहरू सुकेका छन्। यो यो परिवर्तन चाहिँ यसरी भइरहेको थियो तर यो वर्ष निकै लामो समय भइसक्यो। सुरुवातमा भनौँ न माघ फागुनतिर पनि यहाँ चाहिँ संकेतहरू अलिकति धुवाँ पुत्ताएको संकेत देखिएको थियो, तर यो जब बर्खा लाग्यो, बर्खा लागिसकेपछि निकै बेजोडका साथ पानी पर्दाखेरि यो धुवाँको मुस्लोले त्यो त्यो भेगै त्यो डाँडै ढाकेर धुवाँ पुत्ताउने र त्यो जमिन वरिपरि एकदमै तातो हुने, पानी पर्दा बढ्ने गर्दा गर्दा अहिले त आगोको ज्वाला नै निस्किएको छ। अस्ति हामी केही दिन अगाडि हामी जिल्लाबाट सुरक्षा प्रमुखहरू सहित हामी पनि गयौं, त्यहाँ नागरिकहरू यो धेरै आत्तिएका कारणले पनि यसको विषयमा चाहिँ अलिकति आवाज उठाउनुपर्छ भन्ने कुराहरू हामीले असारको सभामा नै हामीले यो निर्णय गरेर हामी मन्त्रालयमा खानी तथा भूगर्भ विभागमा हामीले पठाएका छौँ, जिल्ला विपदमा पनि हामीले यो विषय बेजोडका साथ उठाएर निर्णय गरेर पठाएका छौँ र यो मिडियाहरूले निकै नै यसलाई चाहिँ कभर गरिदिनु पनि भएको छ र केही दिन अगाडि हामी त्यहाँ पुगेर हेर्दाखेरि त्यो धुवाको मात्रा एकदमै ठूलो भइसकेको र गाउँहरूमा वारिपारी ठूला ठूला गाउँहरू छन्, त्यो गाउँमा धुवाले चाहिँ असर गरेको र त्यहाँका नागरिकहरूले चाहिँ यो यसले हामीलाई चाहिँ पक्कै पनि भोलि ठूलो क्षति हुन्छ या पहिरो आएर लैजान्छ या यो धुवाको कारणले हामीहरूलाई चाहिँ अरू संकट सिर्जना हुन्छ भन्ने कुराको निकै त्रास, रात परेपछि हामी सुत्न सक्दैनौँ, पहिरोले लैजान्छ कि
10: बुढा बुढाहरू के भन्नुहुन्छ त्यहाँ चाहिँ, अर्थात् यो खानी भूगर्भविदहरूसँग चाहिँ तपाईँको कन्सर्न रहेको
11: पाटा पुरानाहरूको भनाइ के छ भने त्यहाँ निकै 80 वर्ष पुगेको बुढाहरूसँग पनि हामीले राय लिएका छौँ। त्यो ठाउँमा फलाम निस्कन्थ्यो, त्यो फलामबाट हामीले हतियारहरू आफूलाई चाहिने कुटो कोदालो खुर्पा खुकुरीहरू निर्माण गरेको र मेरो घरमा चाहिँ अहिले पनि त्यही यहीँबाट निकालेको फलामबाट बनाएको खुकुरी छ भनेर उहाँले बोल्नु पनि भएको छ र त्योभन्दा त्यो अहिले धुवाँ पुत्ताएको भन्दा केही परपट्टि पूर्वपट्टिको भागमा यसरी चाहिँ फलामहरू निस्केको भन्ने कुराहरू पनि हामीलाई सुनाउनु भएको छ र हुप्सेतोड गाउँपालिका वडा नम्बर 5 धौबारी फलाम खानी आफैमा देशकै सबैभन्दा ठूलो फलाम खानीको रूपमा छ र त्यहाँ एउटा खानी गाउँ भन्ने नै छ। त्यो त्यो हिसाबले खानी प्रचुर मात्रामा खानी भएको तर त्यसको अनुसन्धान यसको अलिकति यसको चाहिँ वास्तविकता हेर्ने कुरामा चाहिँ ढिला सुस्ती भएकै कारणले एक त बस्तीको जोखिम, अर्को कुरा चाहिँ त्यहाँ पानीका मुहान सुक्ने पहिरो जाने कारणले पनि बस्तीलाई जोखिम भएको कुराले चाहिँ निकै पिरलेको छ। बाहिर सुन्दाखेरि एकदमै ठूलो खानीको क्षेत्र भनेर पनि भनिन्छ तर त्यहाँका नागरिकहरूले यसको वास्तविकता थाहा नपाउँदा त्यसको आइआइए भएर यसको एउटा यो हो भन्ने निर्जेल त्यहाँको अनुसन्धान भूगर्भविदहरूले हेरिदिएर यसलाई चाहिँ डिक्लेयर गरिदियो भने नागरिकलाई एउटा एक किसिमको सन्तासबाट मुक्त पनि हुन्थ्यो र अलिकति यसबाट साँच्चै नै खानी हो भने उपयोग गर्न सकिने वातावरण हो भने देशको त्यो सम्पत्तिको रूपमा लिन पनि सकिन्छ, त्यो कुरा पनि लुकेको हुनाले चाहिँ सबैलाई चाहिँ यसले चाहिँ सशङ्कित बनाएको छ र त्यो अलिकति भय सिर्जना भइरहेको कारणले पनि हामीले यसको छिटो खोजी गर्नु पर्यो भनेपछि हिजो मात्रै नेपाल सरकारले भूगर्भविदहरू पठाएको पठाएको जानकारी मैले प्राप्त गरेको छु। हामी यहाँ मुस्ताङमा छौँ, हामी फर्किँदै पनि छौँ र त्यहाँको उहाँहरूले जसले विज्ञले हेरिसकेपछि त्यसका अनुसन्धानकर्ताहरूले हेरिसकेपछि बल्ल त्यहाँ यो चिज हो भन्ने कुरा भएपछि त्यो मृत्युल भयो भने बल्ल त्यहाँका गाउँवासीहरूलाई चाहिँ यसले असर गाउँमा असर गर्दैन या गर्छ भने बस्तीको अर्को स्थानान्तरणको उपायहरू पनि खोज्नु पर्यो। हाम्रो लागि सबैभन्दा ठूलो नागरिक हो, नागरिकको सुरक्षा, नागरिकको जीवन रक्षा गर्ने कुरो हाम्रो पहिलो प्राथमिकता हुन्छ। त्यस हिसाबले पनि यी कुराहरूको जानकारी भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा नै हामीले यसको हार गुहार गरेका छौँ। यसको चाहिँ छिटो अनुसन्धान भइदियोस् भन्ने कुरा पनि हामीले राखिरहेका छौँ र आज मात्रै उहाँहरू नवलपुरमा हुनुहुन्छ, आज त्यो खानी क्षेत्रमा जाने तयारी भएको छ र त्यसपछि यसको अनुसन्धान, यसको चाहिँ त्यहाँको वास्तविकता पहिचान भएपछि त्यसले अर्को रूप लिएला भन्ने आशा चाहिँ हामी गरेका छौँ।
10: हस् लक्ष्मी पाण्डेजी, यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार।
11: हस् धन्यवाद।
10: उहाँ गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ।
12: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट हो,
1: डिस्ट हो खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: जुन भित्र मात्र सुत्ने,
3: घरको छ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्ला खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टी छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क इस होम इन्टरनेट।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसको आन्तरिक मामिला जानकार विश्लेषक शंकर तिवारी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। शंकरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार, गुड मर्निङ श्यामजी।
1: अब नेपाली कंग्रेसको अवस्था अहिलेको ठ्याक्कै हेर्दाखेरि यो के भइरहेको छ? संस्थापन पक्ष, संस्थापन इतर पक्ष तितर बितर भइरहेको जस्तो पो देखियो त माहौल हेर्दा।
2: नेपाली कांग्रेस विशेष महाधिवेशनपछि एउटा प्रगतिशील लोकतान्त्रिक र गणतान्त्रिक ट्र्याकमा आएको छ। त्यो कुरालाई सर्वोच्च अदालतले, निर्वाचन आयोगले सदर गरेको छ र त्यसैको निरन्तरता स्वरूप र विशेष महाधिवेशनमा कमिटमेन्ट गरे अनुरूप र संवैधानिक प्रावधान अनुरूप 5 वर्षभित्रमा महाधिवेशन गर्नुपर्नेमा यही असोजको 16 गतेबाट कंग्रेसको महाधिवेशन 15 मार्च शुरू हुँदैछ। कंग्रेस ठिकठाक दिशामा अगाडि बढेको छ,
1: तर कता जाने नेता कार्यकर्ताहरू निकै नभुल्न पर्नु भएको छ। इतर पक्षबाट चाहिँ नेपाली कंग्रेसको संस्थापन पक्षतिर आउनेको वहिरो लागेको भन्ने खालका खबरहरू पनि सार्वजनिक भएका छन्। कंग्रेसलाई बलियो बनाउँदैछ कि कमजोर बनाउँदैछ अहिलेको पछिल्लो अवस्थाले समानान्तर गतिविधि र महाधिवेशन तोकिएको मितिका कारणले गर्दाखेरि?
2: नेपाली कांग्रेसलाई फुटाउन चाहने, इतिहासको गर्तमा बिलाउन चाहने तत्त्वले विशेष महाधिवेशनमा भाग लिएको थिएन, तर पनि विशेष महाधिवेशनबाट आएको निर्वाचित गगन थापा नेतृत्व कार्य समितिले निर्वाचनमा सबै पक्षलाई मिलाएर टिकट वितरण गरेको थियो। तर तिनै नेताहरू जो गगन थापाको नेतृत्व स्वीकार गरेर आम निर्वाचनमा सहभागी हुनुभयो, तर आम निर्वाचन परिणामपछि फेरि उहाँले आफ्नो कुरा फेर्नुभयो, भाषा फेर्नुभयो, पार्टी एकता भन्दा विघ्रति लाग्नुभयो, पार्टीलाई घात गरेको कुरा सगर्व उहाँले बोल्दै हुनुभयो। त्यो सबै कुरालाई अवधान दिएर, सबै कुरालाई माथि र विस्मृतिको गर्तमा राखेर माफी दिएर अथवा पार्टीका साथीहरू जहाँ भए पनि हिजोकै ठाउँमा काम गरेको साथीहरू मिलेर जानुपर्छ भनेर गगन थापाले उहाँहरूले जुन हामीले अहिले इतर पक्षमा तपाईँहरूले भन्ने गर्नुभएको छ, त्यो पक्षलाई पनि उहाँहरूको मुख्य डिमाण्ड पुसमै यो 82 पुससम्म रिन्यू गरिएका नवीकरण गरिएका क्रियाशील सदस्यहरूले भाग लिन पाउनुपर्छ र 14 महाधिवेशनमा निर्वाचित 79 सालमा निर्वाचित 14 महाधिवेशन केन्द्रीय सदस्यहरूलाई पनि केन्द्रीय सदस्य कायम गर्नुपर्छ उहाँहरूको दुईटा डिमाण्ड थियो। त्यो डिमाण्डलाई गगन थापाले पूरा गर्नुभएको छ। किनकि गगन थापाको कोर्टमा बल छ, उहाँले उदारतापूर्वक असन्तुष्ट पक्षका नेताहरूलाई साथीहरूलाई समेट्नुपर्छ भन्ने भूमिका हुने आवाज थियो, देशभरिका कार्यकर्ताको आवाज थियो र निर्वाचित नेतृत्वले त्यो मूल लहरमा नआएका साथीहरूलाई उदारतापूर्वक मूल भंगालोमा समाविष्ट गर्नुपर्ने आवाज थियो। त्यही आवाजलाई हृदयङ्गम गर्दै एक पाइला पछाडि सरेर भए पनि उहाँले त्यो आह्वान गर्नुभएको छ र अत्यन्त उत्साहपूर्वक हिजो शेरबहादुरको पछि लागेका, शेखर कोइलाको पछि लागेका र पुनर खड्काको पछि लागेका नेता साथीहरू अहिले ठूलो लहरका सहित हुल बाँधेर नेपाली कांग्रेसको मूल भंगालोमा चानेपातिर आइराख्नु भएको छ।
1: तर अब आइत राख्नु भएको छ, तर सबैलाई समेट्ने प्रयास चाहिँ यथा त्यति राम्रो चाहिँ सक्सेस हुन सकेन। कंग्रेसलाई एक डिक्टा बनाएर बलियो बनाउन सक्ने प्रयत्नहरू चाहिँ व्यर्थै नै रहे होइन यो बीचमा।
2: त्यो प्रयत्नको अपार सफलता मिलेको छ र त्यो सफलताबाट कांग्रेसलाई इतिहासको सानो शक्ति बनाउने, कांग्रेसको विलय गराउन चाहने तत्व अत्यन्त हतोत्साही भएको अवस्था हो। किनकि शेरबहादुर देउवाको नेतृत्वमा 14 महाधिवेशनबाट निर्वाचित भएका बहुमत पदाधिकारीहरू अहिले गगन थापाको भंगालोमा उहाँ नेतृत्व स्वीकार गरेर 15 महाधिवेशनमा भाग लिनको लागि आइसक्नु भएको छ। केन्द्रीय सदस्य पनि अब 1-8 दर्जन मात्रै शेरबहादुरको पक्षमा रहेको देखिन्छ। त्यही भएर हामीले अहिले नेपाली कांग्रेसका जुन यो भुलभुलैयामा लागेर, लहलैमा लागेर शेरबहादुर देउवाले सिङ्गापुर सबै मिलाएर आउनुभएको छ भन्ने लागेका साथीहरू पनि, सबै साथीहरू कांग्रेसको मूल भंगालो थियो, कांग्रेसलाई यथास्थितिमा राख्ने हो कि यो फाइट गगन थापा र शेरबहादुर देउवालीको फाइट होइन, द्वन्द होइन, यो कांग्रेसलाई यथास्थिति राख्ने कि कांग्रेसलाई जेएनजी उछुल पछुलपछि

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 पीएम
2: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-94-495
7: औलो कसरी सर्छ संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
8: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
7: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
8: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
1: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
6: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0656-90-959 98550-60-359 र 98550-67-359
0: रेडियो साइन 89.8 मेगाहर्ज

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन, सम्पर्क नम्बर 0556493495।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855520454 इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन।
6: ए लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग
6: ए लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
11: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सर सल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार सब फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुधे सुझाव, अब डिजिटल राहदानी र विषयलाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेभी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी त्रिशुलीको विपद केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुननिर्माण र विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जो अहिले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिनु स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठक का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ र रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढ़ी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम समितमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
5: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन आज रसुवाको चेलिमी जलविद्युत आयोजनाको सुरुङभित्र 4 जनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 4 शव भेटिएका हुन्। यो सँगै अहिलेसम्म बाढ़ीमा परेका 1,379 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हाड जोर्नी, मनोरोग लगायत विशेष के रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधे सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
6: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यसकारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
5: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकार बीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
7: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञ सम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटाउनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटाउनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि, हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
5: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
8: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौं, यत्रो जिम्मेवारी पनि दिएका छौं,
3: तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो? त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुरा पनि हेका राख्नु होला।
5: राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ। र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिनेको काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा चारवटा समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र स्वच्छतामा जोड़।
9: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
0: नागरिकता पासपोर्ट र जस्ता कागज पत्र हराएमा के गर्ने? जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
17: बाढ़ीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
18: यो रसुवा बटेकोसीको बाढीमा जो पढ्नु भएको छ, सभ्यतामा पढ्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो, च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कूलका कागजपत्रहरू, कलेजका कागजपत्र होलान् भन्ने तत्त कानूनले नै यस्ता विषयहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौँ। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्, सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजहरू प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशेष चिकित्सा समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
17: विपदमा नष्ट भएका सरकारी कागज पत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्यालाई सोधेका छौ।
19: चारवटा वडामा हाम्रो क्षति भएको, सात नम्बर, छ नम्बर, चार नम्बर, तीन नम्बर, प्राविधिक जीवहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौ। निवेशकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू र उहाँसँग सम्पर्कमा छौँ, जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेको छौँ।
17: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता आर्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाँससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल,
9: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मुलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मुलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मुलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वाइट फिट एउटा ड्राई फिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
17: पानी शुद्ध भएन भने झाडा पखला हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव
20: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ। हामीहरू पनि त्यसमा लागिरहेका छौं।
0: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको
22: अहिले रातिको 8 बज्यो।
23: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 MHz।
24: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाके लाग्दे, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभ्यास सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
25: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के
1: के कुरामा चित्त बुझिन खुन्ने।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
1: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सकोटे त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
1: बाबा, हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 98-450-82-997,
6: 98-550-10-997।
24: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स, गाखो, पोथी, लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किट जन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पछेघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
8: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाको एप्लिकेशन,
25: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
25: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
25: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
24: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई

0: मा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
5: चैते धाममा नेक ब्लास्टको समस्या,
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
0: खेतमा पानी जमाइ राख्ने,
5: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना,
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 टोर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग

0: राम्रो काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय फरकपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1, सम्पर्क नम्बर 056493495।

0: चिन्तन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
1: भने 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको सभासम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान कुनसँग केही बेला हामीले कुराकानी गरेका छौं। हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौं।
2: हामीले 2072 भूकम्पपछि एउटा ऐनले बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं। खासगरी प्रधानमन्त्रीजीको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सीडीओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
1: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
2: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छौँ।
1: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुननिर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ। यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
2: प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो, सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
1: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू
2: हो, यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखीसँग त्यो संयन्त्रको लागि अनुरोध गरेका छौं। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिले छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूका कारणले भएको छ, यो चाहिँ जलवायु परिवर्तन, त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संघ राष्ट्रसंघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समितिको टीओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौं। अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्। त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला।
1: 3 साता लगभग पुग्यो विपदको, बरु 10 को विपदको, अब यसबीचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनस्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
2: निकै कुराहरू थिए।
1: प्रतिपक्षीको मूल्यांकन के हो यो 3 साताको?
2: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुरा पनि कमी सहयोग भयो, जसरी मीडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो, तर चीनमा त्यो अन्त काम भएन भनेर 1 हप्ता 2 हप्तासम्म पनि त्यहाँ बस्नुहुन्थ्यो, नेताहरूको चाहिँ त्यो रिपोर्टिङ पनि थियो।
1: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार 5 वटा सब भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
3: चिलिमेको आजको खोजमा खानु पाँचवटा पनि डेड बडी फेला पर्यो, अहिले जीवित कोही फेला परेन।
1: त्यो अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
3: खोज्न गएको आर्मीहरूको भनाइन्छ त्यो अब जीवित होइन, डेड बडी पनि भेट्ने सम्भावना डाँडो छ भन्छ। अब माथि देखिने ठाउँसम्म जति खोज्न सक्ने ठाउँ छ नि त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको।
1: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अंग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत एउटा सुरुङबाट एक शव तथा एक मानव अंग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
4: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अन्जु कार्कीले बताए। उनका अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनन्य तथा विद्यालय नर्सहरू खटाएको छ।
5: हामीले खानेपानीको कुरा, व्यक्तिगत वातावरणको स्वच्छताको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानी जन्ने रोग, वातावरण जन्ने रोग, व्यक्तिगत स्वच्छताको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर यस्तो हुँदो रहेछ भन्नुहोस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
4: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरूद्धको खोप अभियान चलिरहेको डाक्टर अन्जु कार्कीले बताए।
5: एक वर्ष भन्दा माथिको अब लगाउनु हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप लगाउँदाखेरि पहिला केही रियाक्सन भएको छ भने हुँदैन, त्यो बाहेक सबैलाई नै लगाउनु हो। हामीसँग पर्याप्त नै छ, एकदम समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो लिइरहेको छ।
4: होल्डिङ सेन्टरमा बस्दै आएकी निमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगू लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
6: डाक्टरले चेक गरेको अनि डेंगू र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानदिनु भएर लेखिदिनु भयो। पहिले त सबैजना सँगै थियो, अहिले चाहिँ डेंगू लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेंगू लागेको मान्छेलाई त छुट्टै रहनुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हस्पिटल लिएर आइदिनु भएको छ।
4: झाडपखला, डेंगू, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ यूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि यूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट। युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन् क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: This is our BBC World Service.com.
8: Sagino Samay Suchan Ahile Ratiko 9 Baju 8:09 PM. Thank you.
9: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: विज्ञान दिवस 17 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, फुटेको सिधाडीमा बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी, कांग्रेसको महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुने, रासोपाको कानूनी प्रस्तावलाई उल्ट्याइदियो अदालतले, शेयर बजारले पत्याएन सरकारलाई लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति शीर्षकको शुभ समाचार।
0: सरकारले भोटेकोशी हिम बाढ़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाईलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिने पनि उहाँको भनाइ छ। मन्त्री पोखरेलले भन्नुभयो, विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाई केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम शुरू गरिसकेका छौं। विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ। विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैमा सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो टुंगो छैन। पूर्वोत्तर विकास मन्त्रालय माथुतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार तीनवटा होल्डिङ सेन्टरमा 102 सुकुम्बासी

0: गर्छौं। उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाण्डुको इचंगु नारायण स्थित अपार्टमेन्ट, भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो। उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुंगो लागेको छैन। महर्जनले भने जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढ़ाएका छौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुम्बासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन। सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ। ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन। यसको पनि एउटा समय हुन्छ, जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या मिल्नु न ओकल्नु भएको अर्का एक कर्मचारीले बताए। होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ, यसमा राज्यको करोड़ रूपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2608 सुकुम्बासी परिवार हटाइएका थिए। तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रूपियाँ दिइसकेको छ। यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15,000 रूपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाण्डु उपत्यका विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएपछि शुरूमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सरकारले सुकुम्बासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु न ओकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीमा परि 4,000 भन्दा बढ़ी नागरिक बेपत्ता भएका छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ। बाढ़ीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,089 जना अझै बेपत्ता रहेका छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाईमा रहेका छन्। मुलुकी देवयानी सहितमा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अगाडि बढ़ाएका छन्। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 1403 जनाको शव फेला परेको छ। रौसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तरहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 3 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैबीच गत भदौ 10 भोटेकोशीमा आएको बाढ़ीमा 102 बालबालिकाले आमा बुबा गुमाएका छन्। आमा बुबा गुमाउनेमा 49 बालिका र 53 बालक रहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक, बाढ़ीमा 102 बालबालिकाले गुमाए आमा बुबा, आजको अन्नपूर्णमा खबर छ।
0: विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी, 7,000 प्रतिनिधि सहभागी हुने शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन। संस्थापन पक्षले यही असोज 16 19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढ़ाइरहेको छ भने संस्थापन इतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 को हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। कांग्रेसका अनुसार रसुवा नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। ओडा तहसम्म निर्वाचन प्रक्रिया संचालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6,743 ओडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका प्रदेश सभा क्षेत्र प्रतिनिधि सभा क्षेत्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। ओडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। ओडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने कांग्रेसको आकलन छ। विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: जेन्जी आन्दोलनपछि पानी बारबार, जल प्रलयपछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्दले राजनैतिक तिक्तता बढ़ाएको थियो। दलहरू एउटै मत शेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोशी बाढ़ीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनैतिक दलहरू समेटेर उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ, थापाले भने। गत भदौ 10 भोटेकोशी नदीको विनाशकारी बाढ़ी आएको भोलिपल्टै लामिछाने सर्वदलीय बैठक आह्वान गरेका थिए। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार र राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भदौ 14 अवरूद्ध सड़क 18 दिनपछि सञ्चालनमा आएको छ। त्रिशुली नदीको कटानका कारण सड़कको पूरै भाग भाँचिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्रयाक निर्माण गरिएसँगै सड़क सञ्चालनमा ल्याइएको हो। नयाँ ट्रयाकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क सञ्चालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरूद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाण्डु र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने पाएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौड़ा पारिएको नागढुङ्गा मुलिन सड़क आयोजनाका कन्सल्ट्याण्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णवीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै बसे पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णगिरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन संचालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खोज्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ़ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
1: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा भएको आगलागीले तीनवटा फाँटमा क्षति पुगेको छ। जेएनजी आन्दोलनका बेला भदौ 24 को विधमसभा आगलागी हुँदा सर्वोच्चको सिंगो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो दुईवटा आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठिएका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी आन्दोलनका क्रममा भएको तोड़फोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यस अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कारवाहीहरू संलग्न एनएक्स भवनबाट संचालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा भदौ 24 को विध्वंसर आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोड़फोड़पछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका 7 थान मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाई बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रतिसभा नियमावलीमा राखिएका दुईवटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। आजको हिमालय टाइम्समा खबर छ।
0: संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ़ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाए सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म संचालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कार्यवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट शुरूआत गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कार्यवाही, सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन र समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। डिजिटल .parliament.gop.np वेब पोर्टलबाट संसदीय काम कार्यवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति, अनुपस्थिति विवरण राखिएको छ। सदन तथा समितिको बैठकका मिति, समय, स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्यले राखिएको सचिवालयले जनाएको छ।
1: सभा 7 खर्ब पुनर्निर्माण स्रोतको खोजीमा अर्थमन्त्री वागले शीर्षकमा आर्थिक अभियानमा खबर छ। विनाशकारी बाढ़ी पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलनबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बाह्य स्रोत जुटाउन 5 देश केन्द्रित भ्रमणमा निस्कने भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै विकास आयोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले वागले भारत, कतार, अमेरिका, थाइल्याण्ड